Come to me,

0: कहिले आयो भने हिजो विदेशबाट
1: हिजो आएको मामा हिजो त्यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा
0: लु लु लु नानी हो चम्मटी ल्याऊ यता ल्याऊ बाबु र आउनु भएर विदेशबाट
2: बस्नुहोस्।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशिल्पको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईसँग रहेर सहयात्रा गरिरहेका छौं। आज मंगलबारको बसाई तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्नुको साथसाथै हामीले तपाईँको टेलिफोनलाई पनि लिनेछौ। 048-40-40-0026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय काली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्जाङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ भने कार्यक्रमको शुरूआतमा एकदमै मिठो रमाइलो गीत पनि बजिसकेको छ। पालो तपाईँको फटाफट फोन गरेर कार्यक्रममा आउन सक्नुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। विशेष गरी आज तपाईँको लेख रचना सहितका कमेन्टहरू वाचन गर्छौ। तपाईँले हजुरको रेडियो नेपालीमा सर्च गर्नुभयो भने कार्यक्रम लोकोशैली अनिहरू चाहिँ तपाईँले देख्नुहुन्छ। त्यहाँ गएर तपाईँका लेख रचना सहितका कमेन्ट तपाईँले पठाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायो भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। अब चाहिँ हामी कार्यक्रमतर्फ नै लाग्छौ। हामीले शुरूआतमा मिठो गीत बजाइसकेका छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, यावाज कुन ठाउँदेखि हो? हाम्रो सिन्धुलीको साथी रामजी हुनुहुन्छ। के छ भने हाम्रो रामजीको खबर? अब बाँदर रुङ्यो भने नि मकै रुङ्यो भयो नि कुरो त भयो। बाँदरले आएर मकै खान्छ, मकै बारीमा छ, फरक त्यति त हो नि, होइन? म एकदम सन्चै आरामै छु अहिलेसम्म। अब यहाँलाई पनि सन्चै आरामै भएर अब बाली रुङ्दै हुनुहुन्छ भन्ने आशा गरे के कसो राम्रो। अनि खानपिन खाइसक्नु भएको छ? चर्को चर्को घाम लाग्दैछ यता त, त्यता कस्तो छ? ल, उस्तै छ मौसम। रामेछाप डाँडातिर हिँड्दै अनि म कहिले बोल्छु भनेर हातमा ढुङ्गा ल्याएपछि त मलाई हान्नलाई थोडेन थिए। बाँदरलाई चाहिँ धपाउन हो। ल, ठिक छ ठिक छ। अब क्यारेकम

0: सम्झेर सधैँ भरि आइराख्नुहोस् भन्छु। म चाहिँ कार्यक्रम तर्फै लाग्छु। आज एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: म त एउटा गीत बजाइदिनु हुन्छ कि भनेर चाहिँ भन्नु खोजेँ अघि। अब मैले तपाईँलाई पहिला पनि एउटा पनि अनगल तरिकाबाट एउटा गीत बजाइदिनु भने तपाईँले अब बजाउनुहुन्थ्यो होइन।
0: ल भन्नुहोस् न त, कुन चाहिँ गीत सुन्न भन्छ?
1: समुराईको चाहिँ हिरैमा लायो शिरफुल्ला कान्छी पाउमा के लायो जोगन तिम्रो के लह लह मोहनी लगायो भन्ने गीत सुन्न असाध्यै मन लागेको थियो। त्यही भएर चाहिँ त्यो गीत पनि बजाइदिनु भएन कि म होल नै बसेर चाहिँ फेरि अब फोन लाग्यो भने फोन क्रस हुन्छ सबै अब मोबाइल हातमा लिएर चाहिँ अब ट्याकट्याक पारिरहेको हुन्छ अनि आफ्नो फोन लाग्यो भने तपाईँलाई बोलेको सुन्छु अनि म बोलेर तपाईँ सुन अनि गाह्रो चाहिँ त्यहाँ
0: गाह्रो छ के गर्नु। अब हेर्नुहोस् न, अब फोन सधैँभरि नलाग्दो पनि रहेछ।
1: हजुर त्यही नै हो समुराईको भेटिएन भने प्रकाश सपुतको गलबन्दै च्यातियो तानेर भन्ने बजाउनु पनि हुन्छ।
0: गलबन्दै च्यातियो तिमीले तानेर,
1: त्यो अहिलेको अब अलिक समुराईको सानो हो होइन।
0: हजुर
1: अब लगभग तपाईँले कम्प्युटर सर्च गर्ने प्रकाश सपुतको ख्याप्पै भेट तर गलबन्दी च्यातियो बजाउँदा नि हुन्छ। म चाहिँ अब सुन्न मन लागेर चाहिँ फेरि तपाईँ बोलेको सहित रेकर्ड म मोबाइलमा राख्छु। आफूलाई सुन्न मन लाग्दा चाहिँ कहिले कहिले चाहिँ अनि अक्कासहरूले मोबाइल ओपन गरेर चाहिँ फेरि बोलेको चाहिँ अनि आनन्द लिन मन लाग्छ है।
0: ल ठिक छ, यहाँले सिरेमा सिरफुल भन्ने सम्भुराएको गीत यदि भएन भने चाहिँ प्रकाश सपुतको आवाजमा रहेको गलबन्दी च्याती भन्ने बोलको गीत भन्नुभएको छ, त्यो दुईटा मध्ये एउटा गीत अवश्य बज्नेछ है त।
1: मैले सम्बोधन गर्दाखेरि फर्स्ट अफ अल हजुर यति राम्रो कार्यक्रम चल्छ तपाईँकै गर्छु अनि हुनुहुन्छ अहिले उहाँलाई पनि लगायतको होल टिममा पर्नुहुन्छ हाम्रो मेरो बेस्ट देन बेटर फ्रेन्ड सिद्धार्थ सर, उहाँसँग त मेरो पर्सनल नम्बर पनि छ बेला बेला नै तर भए पनि तपाईँहरूको त पर्सनल नम्बर मैले राखिनँ, कुरो त भइरहन्छ म अरू सरलाई पनि मैले सम्झेर भनिदिनु होला। लगायत हजुरको रेडियो हुन्छ म राम कालीकोटे भन्ने सबैको लागि चाहिँ आजको दिन सबैको शुभ रहोस् भन्दै खेलकुद मार्फत म त्यति अवस्थामा मैले गरेको माग गरेको गीतहरू बजाइदिनुको लागि अनुरोध गर्दै छिट्छ है त।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो राम कालीकोटे चाहिँ सिन्धुरीदेखि हुनुहुन्थ्यो। हामी गलबन्दी च्याती भन्ने बोलको गीत चाहिँ कार्यक्रममा राख्छौं, तर हामी अर्को पनि साथीलाई समेट्छौं आजको बसाइमा। तपाईँले मात्रै साथीसँगै सम्झना पाउनुहुन्छ र विशेष गरी हामी तपाईँका फेसबुक कमेन्टलाई आजको बसाइमा स्थान दिइरहेका छौं। यति बेला सम्पर्कमा अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो?
2: म यता ओखलढुङ्गाबाट सरिस्मा तामाङ।
0: सरिस्मा सन्चै आरामै हुनुहुन्छ? हिजो आजमा के फरक छ?
2: एकदम सन्चै छु भन्नुपर्छ। अनि दिदी लगायत रामी साप्तिर के छ नि?
0: म लगायत रामी साप्तिर नि एकदम ठिकठाक राम्रो छ, रमाइलो झिलिमिली भन्नुहुन्छ के साथीहरूले, त्यस्तै छ त आज त।
2: ए
0: हजुर हजुर,
2: मौसम कस्तो छ नि?
0: मौसम आज भने नि झिलिमिली मजाले चर्को घाम लागेको छ, एकदमै गर्मी गर्मी पनि होला जस्तो छ आज। अहिलेसम्म त अब शीतल शीतल नै छ है, राति सिमसिम पानी पनि पर्यो, साथसाथै अब यति बेला मजाले घाम लागेको छ। हाम्रो सम्झना चाहिँ घाममा दगुर्दै दगुर्दै पसिना निकालेर आउनु भएको छ, गर्मी छ त्यही दा त। खानपिन खानुभयो कि बाँकी छ?
2: मेरो भइसक्यो, दिदीले लिनुभयो?
0: मेरो पनि भइसकेको छ। कार्यक्रम सुन्नु भएको छ कि छैन आज?
2: म त नसुनिकन कल गरिदिएको, ठ्याक्कै लाग्यो भन्नुपर्छ दिदी।
0: नसुनिकन कल गर्नुभयो, आज के गर्नुपर्छ भन्ने कुरा चाहिँ थाहा छ कि छैन त हाम्रो सरिस्माजीलाई?
2: थाहा छैन नि दिदी, भनिदिनुहोस् न।
0: थाहा छैन, त्यसो भए साथीहरू सम्झनुहोस् अनि मिठो गीत बज्छ एउटा।
2: ए हुन्छ, फर्स्ट अफ अल त दिदी हजुरको लागि, टेक्निकलमा दिदी हुनुहुन्छ कि दादा हुनुहुन्छ उहाँको लागि र मेरो घर फ्यामिली भन्नु

0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरेश माझे। उहाँहरूले पनि साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर पनि गइसक्नु भएको छ। यति बेला म तपाईँको फेसबुक कमेन्टहरूलाई नि स्थान दिन्छु। धेरै साथीको फेसबुकहरूको कमेन्ट प्राप्त भएका छन्। ती कमेन्ट आज पक्कै पनि हामीले वाचन गर्नुपर्छ। साताको साथी दिन कार्यक्रममा आउँदा मंगलबारको विषयमा कमेन्टलाई स्थान दिन्छौं। त्यही भएर तपाईँका आज चाहिँ कुनै पनि कमेन्टहरू नछुटिकन वाचन हुन्छ। त्यही भएर तपाईँले पनि हजुरको भिडियोको फेसबुक पेजबाट सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला पहिलो कमेन्ट प्राप्त भएको छ अमिनाजीको। उहाँ लेख्नुहुन्छ, नमस्ते, गुड मर्निङ हाई दिदी, म अमिना सुनवार दोलखाबाट भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ प्यारी सुशीला विश्वकर्मा, त्यसै गरी माई बेस्ट दादा राजगले मगरको लागि भन्दै हुनुहुन्छ। विभस कुलुङ पृथक, त्यसै गरी तिलक विष्ट, रत्नबहादुर थापा, टेगु छेत्री, कायल अभिरमान सुनवार, कुमार प्रजा, नवराजा श्रेष्ठ, माया निरुता योन्जनको लागि, त्यसै गरी संगीता लामा, कविता घतानी, सरस्वता पोखरेल, तनु गजमेर, अलिसा लिम्बु, किराती अञ्जना हर्पल, रोशनी लगायत जति पनि साथीले मलाई अमिना सुनवार भनेर चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ। सिन्धुलीको यो एकदम कडा कडा ताजा आवाजको साथमा आउनुभयो त हाम्रो निर्मलाजी।
1: होइन,
0: सिन्धुलीको साथीको आवाजै फरक लाग्छ मलाई, ठ्याक्कै चिनिन्छ, कहिले काहीँ नाम आउँदैन, त्यति हो फरक।
1: ए हो र, अब सिन्धुलीको मान्छे पर्नु भयो, त्यही भएर मलाई सायद तपाईँ
0: म चिन्न त सिन्धुलीको कडा भन्दा नि अलिक केही फरक खालको आवाज लाग्छ, त्यही भएर चिनिहाल्छु। अनि साथीलाई पनि चिन्छु, नचिने त होइन, होइन मैले जस्तो कि यो जिल्ला भन्दा नि टाढातिरको साथीहरूको नाम पनि अझै पनि याद छ मलाई, होइन त्यही भएर याद त हुन्छ। अब कहिलेकाहीँ कार्यक्रममा प्रत्यक्ष आउँदा याद हुँदैन, त्यति मात्रै फरक छ।
1: हजुर हजुर, चिन्नुपर्छ सधैँ भने साथीहरूसँग बोलिरहेको सबैजनालाई अब चिनिहाल्छ नि,
0: नामबाट चिनिन्छ। प्रत्यक्ष भेट्दाखेरि चाहिँ ठक्कर लाएर हिँड्दा नि चिन्न गाह्रो होला जस्तो छ।
1: गाह्रो छ, गाह्रो त्यो त अब भेटेपछि मात्र थाहा होला।
0: त्यो पनि भिडभाडमा नभेटौँ, एकान्तमा भेटौँ, किनकि भिडमा त अब एकले अर्कोलाई ठक्कर दिँदै हिँडिन्छ तर चिनिँदैन, र त्यसमा कसैले कसैलाई वास्ता पनि गर्दैन नि त।
1: त्यही भएर आउनु न त मेरो घरमा, मेरो घरमा छुट्टै, मेरो घरमा
0: छुट्टै बसेर कुरा गर्ने हो त।
1: हजुर,
0: अनि तपाईँ र म त्यहाँ तपाईँको घरमा आएपछि छुट्टै बसेर कुरा गर्ने, अनि यहाँ रेडियोमा चाहिँ फेरि को बोलिदिने, अनि यो कार्यक्रम चाहिँ कसले सुनिदिन्छ त फेरि?
1: होइन, कार्यक्रम सकेर अनि आउने, फेरि कार्यक्रम चलाउने बेला फेरि पुग्ने हो क्या?
0: त्यस्तो
1: हजुर,
0: यहाँ कार्यक्रम चलाउने अनि फेरि यहाँबाट कुद्दिएर वहाँ जाने, फेरि कुद्दिएर यहाँ आउँदा मलाई फेरि थकाइ पनि त लाग्ला नि।
1: लाग्छ, होइन हिँडेर जाने भने त, गाडीमा जाने भने त,
0: गाडीमा बरु हिँडेको त्यति धेरै थकाइ लाग्दैन रे, गाडीमा हिँडेको झन् बेसरी थकाइ लाग्छ रे नि त।
1: हो त्यो त नि हो, त्यो त धेरै थकाइ भन्दा पनि यहाँबाट लाग्ने त्यस्तो हुन्छ नि त।
0: पके भने निर्मलाजीलाई पनि थाहा छ, धेरै यात्रा गर्नुहुन्छ होइन।
1: हजुर हजुर,
0: ल खानपिन खानुभयो कि? बाँकी छ, धान रोपाई सकियो होला, कोदो रोपिन्छ कि रोपिन्न त्यतातिर?
1: हाम्रो कोदो रोपाई हुँदैन, धान रोपाई सकियो, खासै केही पनि छैन भन्नुपर्छ, खाना बाँकी नै छ भन्नुपर्छ। दिदी हजुरको भयो त खाना?
0: मेरो पनि भइसकेको छ, धान रोपाई सकेपछि त नि हराउनु भयो, काम छैन भन्नुहुन्छ, फुर्सद भयो त किन आउनु भएन कार्यक्रममा?
1: होइन, अरू साथीहरूलाई पनि पालो दिएको नि त, मैले सुनेर साथ दिएको, अब खासै मेरो मोबाइल आजकल बिग्रेको छ, त्यही भएर नि भन्नुभएको छ।
0: आज फेरि बनेछ?
1: आज बनेछ,
0: हिजो बनाउनु भयो होला, बनाउन त पछि आज गर्नु।
1: हजुर हजुर,
0: ल ठिक छ निर्मलाजी, रमाइलो मिठो कुराकानी भयो। सिन्धुलतिर अब मौसम पनि ठिकठाकै छ, पानी कतिको पर्छ हिजो आज?
1: हिजो हल्का अलिअलि परेको थियो, अस्ति पनि हल्का अलिअलि परेको, अब आज चाहिँ मजाले घाम लागेछ भन्नुपर्छ अहिले चाहिँ।
0: ल अब पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलो उड्छ।
1: हजुर
0: ल, यस्तै छ अब समय, सबै ठाउँमा समग्रमा त्यस्तै छ, कतै धुलो कतै हिलो होइन, त्यस्तै मौसम, यस्तै यस्तै वातावरणमा हामी रमाउने मान्छे कि कसो निर्मलाजी?
1: हजुर हजुर, भन्नै पर्छ।
0: ल ठिक छ, कार्यक्रमलाई अब नियमितै सुन्छु, फोन मात्रै नगरे भन्नुभएको छ, मैले पूर्ण रूपमा विश्वास गरेँ नि।
1: आमाले मरियर यो नसुनेर कुनै तपाईँको एफएम त नन स्टप मजा पुगे भए पनि एयरफोन लाएर भए पनि म एकदम सुन्ने प्रयास गर्नेछु।
0: ल खुसी लाग्यो है त, हिजो भन्दा अघि भन्दा झन् मैले धेरै खुसी भएँ। त्यही भने यति धेरै माया गर्ने मान्छे भएपछि म खुसी हुन्न होला त।
1: हुनुपर्छ, होइन म प्राय धेरै नै सुन्छु भन्नुपर्छ, कुनै बेला चाहिँ नभएको बेला मात्र हो, न न नभए त नन स्टप गर्नै हुन्छ प्राय म धेर जस्तो, त्यही भएर सुनिराख्ने हुन्छु।
0: ल सुन्नुहोस्, साथ दिनुहोस् सधैँभरि, साथी अब केही सल्लाह सुझावहरू छ भने पनि हामीलाई भन्न नछुटाउनु होला, के छ भन्नुहोस्।
1: खासै केही पनि छैन, अब केही भएछ भने पछि नै कुरा गरौँला न।
0: ल हुन्छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। एउटा मिठो गीत बज्छ, हाम्रो राम कालीकोटेजीले बज्नु भएको छ, गलबन्ती च्याती भन्ने बोलको गीत चाहिँ उहाँलाई सुन्न मन लागेको छ भन्दै हुनुहुन्छ। यो गीत कार्यक्रममा बच्चो, साथीहरूलाई सम्झनुहोस्।
1: हुन्छ, धेरै दिन पछि फोन लगाएको छ दिदी हजुरलाई भन्न चाहन्छु, अनि त्यसमा हुने दिदीको लागि पनि भन्न चाहन्छु, अनि हजुर अल फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यार छोरी प्रतीक्षा पौडेललाई भन्न चाहन्छु, अनि मेरो प्रणगाउँ माइती परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, अनि मेरो बहिनी अस्मिता गिरी, सरिता गिरी, अनि प्यारो दाई धुरा पानीलाई पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी देव माझीलाई पनि सम्झिरहेको छु, मैले कल गर्न नपाए पनि मैले मिस गरेर भए पनि सम्झिरहेको छु भन्न चाहन्छु, रविला तामाङलाई पनि सम्झिरहेको छु, बहिनी नरिसाउनु, मैले मोबाइल चाहिँ बिग्रेर मैले कल गर्न पाएको छैन भन्न चाहन्छु, रमिला तामाङलाई पनि सम्झिरहेको छु, रिता सुनाको लागि, अर्सनलाई, नवीनाको लागि, उर्मिला मगरलाई, अनि शिला अधिकारको लागि, अनि अस्मिताको लागि, अनि साथीहरू धेरै नै थोत्रै हुनुहुन्छ, मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि सीतालाई नै सम्झिरहेको छु भन्दै बिदा हुन्छ। नमस्ते।
0: हस्तो नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीदेखि निर्मला पौडेलजी, उहाँले आफ्नो साथी संगीलाई सम्झेर छुटिसक्नु भएको छ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्। यति बेला धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते, म ढोकाल धर्मराज भेर्तामुडु झापा घर भइहाल्छ दुवैबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज असार 12 गते जन्मदिन मनाउने भोजपुरकी मीडिया प्रेमी बहिनी हिमा राई मोरङ जाँतेको भाइ कुमार ढकाल र मधुमल्लका साथी गायत्री आचार्यलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै, र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिने नचिने सबैलाई मिठो माया अनि सम्झना भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ। सत्यकला इसाहाराजीले पनि सबैलाई सम्झेको छु, विशेष गरी रिमा थामीको लागि ह्याभ नाइस डे भन्दै छुट्टिएँ ल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: हेलो,
0: नमस्कार हजुर।
2: नमस्कार हजुर, जय गीत जय संगीत है हजुरलाई।
0: ओहो, हजुरलाई पनि अभिवादन, जय गीत जय संगीत। के छ सन्चै आरामै हुन्छ बुद्धजी?
2: ठिक ठाक छ, सन्धिरहेको छ। हजुरको प्रोग्राम सुन्छु म त अलिक सिन्धुलीबाट अलिक टाढाको मित्र परे है,
0: तर चिन्छु नि त म।
2: हजुर, भाडा कति लाग्छ? ललित म्याम एउटा सानो कुरा सोध्न लाग्यो, हाम्रो काठमाडौँबाट हजुरको रेडियोसम्म पुत्र भाडा कति लाग्छ?
0: रामेछापसम्म आइपुग्न,
2: तपाईँको रेडियोसम्म आइपुग्दा भाडा यहाँ काठमाडौँबाट कति? 500?
0: होइन, कम्तीमा पनि 800 थियो, अब अहिले बढेर 1000 पुग्या भए चाहिँ अलग कुरा छ होइन, नत्र 500 चाहिँ अलि आइदिन। ल, यहाँले पनि यो कुरा नि बुझ्नु भयो, खुसी लाग्यो है त, किन आउनु, यहाँलाई आउनु इच्छा छ, आउनुहोस् न।
2: आफूले कतिपय निमन्त्रणा गर्नुभयो है, आउँछु म कुनै दिन उतातिर आयो भने हजुर रेडियोमा एकदम भिजिट गर्न आउँछु।
0: ल, पक्कै पनि सिन्धुलीतिर होइन रामेछापतिर आउनु पर्यो फेरि। ल पक्कै पनि हजुरको रेडियोको स्टेशन नजिकै छ, बस पार्क झर्नुभयो भने हामी लिन पनि आउँछौँ, यहाँलाई कुनै समस्या हुँदैन है।
2: थ्याङ्क यू हजुरलाई, त्यति भन्नुभयो भने मेरो हजुरको मान्ता हुँदै। हाम्रो प्रगतिमा को हुनुहुन्छ हाम्रो सम्झना म्याम?
0: हजुर हजुर,
2: उहाँलाई
0: पनि थ्याङ्क यू। मन्द मन्द मुस्कुराएर उहाँलाई पनि सम्झेछ भनिदिनुहोस् है, भन्दै हुनुहुन्छ
2: हजुरको प्रोग्राम, हाम्रो सुन्दरा म्यामको प्रोग्राम, सिराचारको प्रोग्राम सुन्छु नि म। अब त एउटा बानी भनौँ, एउटा लत बसिसकेको छ मलाई,
0: पक्कै पनि त्यो लत हुनु पनि पर्ने रहेछ क्या बुद्धजी।
2: यसको श्रेय चाहिँ म मेरो प्यारो मित्र हुनुहुन्छ, हाँसै हुनुहुन्छ है, हाम्रो सागर दिल्ला दिन चाहन्छु, उहाँको माध्यमबाट नै म हजुरको रेडियोमा जोड्ने एउटा सो अवसर पाएँ, सायद सिराचारले सुन्दै हुनुहुन्छ होला हाम्रो सरले, उहाँलाई पनि थ्याङ्क, सम्झना मिठो सम्झना भन्दै हुनुहुन्छ है हाम्रो सागर सरले।
0: ल, हाम्रो तर्फबाट पनि उहाँलाई धेरै माया सम्झना आएको छ भनिदिनुहोस्।
2: उहाँको तर्फबाट एकदम भन्दै हुनुहुन्छ। ल, अब मैले के गर्नुपर्ने खास, आज गीत रोज्नु पर्ने कि?
0: आज अब गीत चाहिँ रोज्ने होइन, हिजो थियो रोज्ने गीत, अब साथीलाई चाहिँ मनपर्ने गीत रोज्नु भएको छ, साथीहरू सम्झनु पर्ने हुन्छ आज।
2: श्री हजुरको लागि, प्रवृत्तमा रहेर छ जुन हाम्रो सम्झनाजीको लागि, सिद्धार्थलाई पनि दुई हजार नमन गरिरहेको छु। मेरो प्यारो मित्र हाम्रो सागर सरको तर्फबाट पनि हजुरलाई दुईजना सबैलाई होल्ड टिमलाई एकदम नमन गर्दै हुनुहुन्छ, जति पनि हजुरको रेडियो टिमहरू पनि सम्पूर्ण मित्रलाई आजको दिन शुभ रहोस्, मङ्गल रहोस्, शुभ भयो।
0: हस् त नमस्ते। फेरि सम्पर्कमा हुनुहुन्थ्यो बुद्ध वज्राचार्यजी, काठमाडौँबाट हुनुहुन्थ्यो। उहाँ आउनुहुन्छ तर छोटो त मिठो कुरा हुन्छ, तर एकदमै मिठो कुरा हुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लाग्ने बेला भएको छ, साथसाथै हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। यति बेलाको व्यवसायमा प्रकाश सपुत, शान्तिश्री परियारको आवाजमा रहेको गलबन्दी जाति भने बोलको गीत राख्छौ, त्यसपछि छोटो विश्राम रहन्छ, विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।
3: ठक्कै उसको बाले जस्तो टाउका रुमाल बाँधेर हिँड्छ।

0: त डरे रिसाउँछन् बोले पनि खै
1: खै यो टुकारलाई नजाने के हो गाठे
2: बिहा बिहाली छ क्या
3: हे के भनौँ खै हे।

0: dale papá un masaje gracias a él.
1: Claudio, no más.

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर धरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 9765-20-33-84 वा 9844-44-10-40। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-41-575, 9841-96-0669, 9864-14-17-88।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
11: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
12: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
13: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
11: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
13: ए हो र भन्या, अनि फाइदा होला र है?
11: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
13: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त
11: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
13: कति रे 98540 अनि
11: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
13: 048-540-239
14: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
13: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
14: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
11: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
13: विराज किसानको साथी।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: हजुरको रेडियो

0: कार्यक्रममा राखेको मिठो गीत गीत पछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको विषयमा हामीले तपाईँको फेसबुक कमेन्ट भाषण गर्नुको साथसाथै हामीले तपाईँको टेलिफोन सम्पर्कलाई पनि लिइरहेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, यो आवाज त कतातिरको हो?
1: सिन्धुलीको मिटिजरबाट बबिता मगर।
0: बबिताजी
1: हजुर,
0: म त आवाज अर्कै पो सुन्न लाग्यो, त्यही भएर नाम भन्न पनि खोजेको थिएँ।
1: हजुर,
0: कहिले कहिले त्यस्तै नै हुन्छ है।
1: हजुर,
0: अनि के छ बबिताजीको खबर भन्नुहोस्।
1: हजुर, एकदमै ठिकै छ भन्नुपर्छ। सिन्धुली बिटी जति जति अब घाम लाग्छ छ यस्तै भन्नुपर्छ। दिदी लगायत रामेछापतिर के छ खबर?
0: म लगायत रामेछापतिरको पनि एकदम ठिक छ, राम्रो रमाइलो घमाइलो सब एकदम ठिकठाक छ। अनि हाम्रो बबिताजीले कविता चाहिँ कतिको लेख्नुहुन्छ?
1: नै मलाई त्यस्तो कविता लेख्न त आउँदैन है त।
0: आउँदैन?
1: हजुर,
0: न लेख्नुहुन्छ कि जस्तो लाग्यो नि त मलाई त।
1: नै मलाई त आउँदैन, अब अरूले लेखेको चाहिँ पढ्छु तर लेख्न चाहिँ आउँदैन आफूलाई।
0: अरूले लेखेर लु पढ्नुहोस् भन्नुभयो भने चाहिँ पढ्नुहुन्छ?
1: हजुर,
0: त्यो त मलाई पनि आउँछ। अनि लेख्नु भयो भने चाहिँ यसो मलाई पनि सिकाउनुहोस् भन्न खोजेको थिएँ बबिताजी नि। अब अरूले लेखेको मात्रै पढ्छु भन्नुभयो है।
1: हजुर, अब खासै आउनुपर्छ है त।
0: ल ठिक छ, बबिताजीलाई कविता लेख्न नआएपछि अब मैले सिकाउनु पर्छ कि क्या?
1: हुन्छ, अब तपाईँले सिकाइदिनु न।
0: मैले त फेरि आएन भने त गाली पनि गरेर पनि सिकाउँछु नि फेरि।
1: हुन्छ,
0: मैले गरेको गाली सहनुहुन्छ?
1: अब सहन सकिहाल्छु नि,
0: सिक्नु पनि छ है।
1: हजुर,
0: ल ठिक छ, रमाइलो मात्र है। म त्यस्तो अब हाम्रो बबिताजीलाई गाली गरी गरी कविता लेख्न त के सिकाउँथे, आइहाल्छ नि। अहिले त अब हरेक चिजले कविता लगायतका हरेक कुराहरू लेखेर यसो एकैछिनमा फ्याट फ्याट आइहाल्छ, चिन्तै छैन नि। त्यो गाली नै खानुपर्ने गरी लेख्नुपर्छ पनि भन्ने छैन कि कसो?
1: हजुर,
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो। अनि हिजो आज दिनचर्या यसै गरी बस्दै हो कि अरू केही नयाँ प्रगति हुँदैछ?
1: नै त्यस्तो केही पनि छैन भन्नुपर्छ, यतिकै बस्ने घरसी काम गर्ने त्यही हो,
0: त्यति मात्रै हो।
1: हजुर,
0: ल ठिक छ, बस्ने काम चाहिँ मलाई पनि दिनुहोस् न बरु।
1: हुन्छ, आउनुहोस् न।
0: फेरि त्यहाँ एक दुई दिन बसेपछि दिक्क लाग्ला मलाई, ल हेर्नु होला।
1: नै त्यस्तो अब दिक्क लाग्दैन भन्नुपर्छ है त।
0: ल मलाई दिक्क नलाग्ने गरी राख्नुहुन्छ है।
1: हजुर,
0: ल ठिक छ, त्यसो भए म आउँछु, समय मिलाएर आउँला, दुई घण्टा बसेर हेर्छु म त्यहाँ आएर। दुई घण्टा मलाई दिक्क लागेन भने म सधैँभरि बस्छु, दुई घण्टा बस्दा दिक्क लाग्यो भने म फर्किन्छु। हुन्छ, ल हुन्छ, कार्यक्रम आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, साथीहरूलाई सम्झनुहोस् न त। अब
1: हजुर, हुन्छ, सम्झिनु पर्दामा चाहिँ यति मिठो भएछ, प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि, अनि प्राविधिकमा रहनुहुने दिदीको लागि, अनि इनर्जी सरी हजुरको रेडियो युनिटको लागि भन्छु, अनि मेरो घर फ्यामिली सम्पूर्णको लागि, अनि सिन्धुली तिन कन्यातिर हुनुहुन्छ दिदी पवित्रा मगर उहाँको घर फ्यामिली सम्पूर्णको लागि, दुबईमा रहनुहुने दादा पवन मगरको लागि, अनि साथी आज चाहिँ सिन्धुलीदेखि लिमसम्मको यात्रा भन्नुहुन्छ उहाँलाई चाहिँ शुभयात्रा भन्छु, अनि साथी तुलसी मगर चाहिँ असुस्थ हुनुहुन्छ उहाँलाई नि शीघ्र स्वस्थ लाभको कामना भन्छु, साथी कृष्ण सुन्दर रोशन श्रेष्ठ, अनि साथी सीता बैलीकुटी तारा मगर, अनि इन्द्र इलामिनी मगरको लागि पनि भन्छु, लगायत साथीहरू सम्पूर्णको लागि भन्दैछु, दिन्छु, नमस्ते, बाबाई।
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगरजी, उहाँले पनि साथी सङ्गीलाई सम्झेर छुटिसक्नु भएको छ। म कार्यक्रमको अन्त्यतिर पनि छु, छोटोमा मात्रै एकजना साथीसँग कुरा गरौँ कि भने फेरि धेरै साथीको फेसबुक कमेन्ट पनि वाचन गर्नुहोस् है। म अब फोन लिन साथीहरूको कमेन्टलाई स्थान दिन्छु आज, किनकि कमेन्टलाई स्थान दिने बसाएछ, त्यही भएर म धेरैभन्दा धेरै साथीको कमेन्ट छ, मैले फेरि समयको पाबन्दीलाई पनि हेर्नुपर्ने हुन्छ, त्यही भएर म सम्पर्कमा साथीलाई लिन्न तपाईँको कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ, विष्णु खनाल हाकुजी लेख्नुहुन्छ, हेलो दिदी नमस्ते है, के छ खबर, सन्चै हुनुहुन्छ? म विष्णु खनाल है, आठ राई तेह्रथुमबाट कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दा, उनको साथी जीवन कार्की विनिता दाहाल सुवेदी गगन तेह्रथुमे लुम्बिनी साझा लिम्बुनी साझा दुर्गा कटुवाल पूर्वेली खुसी बबता पोया काली कमला उनेम लिम्बु ढकाल धर्मराज लगायत सम्पूर्णको लागि अब बज्ने मिठो भाका समर्पण गर्दै विदा हुन्छु भन्नुभएको छ। विष्णु जिल्ला विशेष धन्यवाद व्यक्त गर्छु। सन्देश केसिङजीले हेलो भन्दै हुनुहुन्छ। त्यसै गरी मिलन गाईले मोटोजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है, यता दुहा कतारबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी रिमा थामेजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते हाई दिदी, के छ खबर भन्दै हुनुहुन्छ। मेरो खबर एकदम ठिकठाक छ, यहाँको पनि ठिकै छ होला भन्ने आशा गरे। म चाहिँ रिमा थामी भोजपुरबाट भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा सत्यकला इशारा, प्यारी दिदी युनिसा तामाङ, राजन बिहाइनी राई, सानो कमला, अस्मे श्रोताङ, मीडिया प्रेमी निमु शेर्पा, मीडिया प्रेमी भाइ अनिसा, दिल्सा राई, त्यसै गरी झुनो तामाङ, सुशीला विश्वकर्मा, दाई सरगम आले मगर, अमर थामे, रेवत भन्दै हुनुहुन्छ, रेवती थामीको लागि, प्यारी मायालु निरुता, त्यसै गरी चामलिङले राई, सुमित्रा, साथै तीर्थ राई, सुरज राई, थुम्चाको लागि, चन्द्रमाया तामाङ, सपना तामाङ, मोक्तान लगायत सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्नुभएको छ। रिमबाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। सौरभ केसीजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु यता बागचौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु ल। मेरो घर परिवारमा हुने श्रीमती छोरालाई धेरै सम्झेको छु, भनिदिनु होला भन्दै हुनुहुन्छ। कार्यक्रम सुनिसक्नु भएको छ होला भन्ने लाग्छ मलाई। त्यसै गरी अर्को साथी हुनुहुन्छ दिबेलाको व्यवसायमा, सुमित यादव सुनवार किरातजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, नमस्ते हजुर, खाना खानुभयो त? म रामेसाब देउराली, हाल चाहिँ काठमाडौँबाट, सुमित यादव सुनवार किरात, कार्यक्रम मनपर्छ, सुन्ने गर्छु भन्दै हुनुहुन्छ भने अब बस्ने गीत मेरो घर परिवार लगायत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि ल भन्दै हुनुहुन्छ। पण्डित करुणाकर कलौनेजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी बुधवीर तामाङजी पनि लेख्नुहुन्छ, लासो फ्याफुलाए भन्दै हुनुहुन्छ। त्यसै गरी म बुधवीर तामाङ हो, काभ्रे पलाञ्चोको घर भइहाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ। अब बज्ने गीत मार्फत सम्झन पर्दा साथीहरूमा सुमिला शेर्पा, भूमिका राई, लवली टिका श्रेष्ठ, टिकाराम सुनवार, रामलाल सुमन, पूजा योङहाङ, फुचे संस्कृति लामा लगायत सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ छेत्री आयुषजी, उहाँ पनि लेख्नुहुन्छ नमस्कार साई, सबैलाई सम्झिएको छु भन्दै हुनुहुन्छ। बाजु शिवाकोटीजीले पनि हेलो दिदी नमस्ते नमस्कार सन्चै हुनुहुन्छ नि, म पनि कार्यक्रम सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ, मेरो घर चाहिँ सिन्धुली जिल्ला गुलनसुर गाउँपालिका छ, गैरी गाउँ हो भन्दै हुनुहुन्छ। सम्झनु पर्दा मेरो घर परिवारमा रहनुहुने मम्मी अनि मेरो जीवन साथी सुमित्रा र मेरो छोरामा दिपेश दीपचन्द्र साली करिश्मालाई सुनाउन चाहन्छु। हजुरको रेडियो होली युनिट परिवारलाई पनि सम्झँदै सबैको लागि नमस्कार भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ। राजुजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी पूरी अमृताजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु यता मन्थरी नौ पुराना गाउँ सिमली घर भइहाल्छ दुबीबाट। अब बज्ने गीत हजुरको लागि, मम्मी बाबाको लागि, त्यसै गरी बुनु आयुषा पुरी, अन्जिता पुरी, छोरी दीक्षा पुरीलाई भन्दै मलाई चिने नचिने सबैलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ। त्यसै गरी प्रेम शेर्पाजीले पनि लेख्नुहुन्छ, हेलो नमस्ते भन्दै हुनुहुन्छ। त्यसै गरी बुद्ध वज्रचार्यजीले नमस्कार छ, सबैमा मिठो माया सम्झना भन्दै हुनुहुन्छ। देवराज मगरजीले पनि हेलो दिदी नमस्ते जोरले है, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। कार्यक्रम चाहिँ राम्रो लाग्छ है, सिन्धुलीको तीन कन्याबाज भन्नुभएको छ। देवराजजीले पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। टेकु छेत्रीजीले पनि नमस्कार साई हजुर, म तनहुँबाट अब बस्ने भाका हजुर लगायत रेडियो परिवार सबैको लागि भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ। भने आयुषा पुरीजी पनि लेख्नुहुन्छ, नमस्कार गुड मर्निङ दिदी, के छ खबर, सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ। म एकदम सन्चै आरामै छु है, त हाम्रो आयुषाजीलाई पनि सन्चै होला भन्ने आशा गरे। कार्यक्रम सुन्दैछु म यता पुराना गाउँ सिमलेबाट भन्दै हुनुहुन्छ, अब बच्ने गीत सबैलाई भन्दै हुनुहुन्छ। त्यसै गरी निशा ठोकरजीले पनि नमस्कार छ भन्दै हुनुहुन्छ। कर्णप्रिय केसीजीले पनि हजुर लगायत सम्पूर्णमा शुभ दिनको कामना, म चाहिँ कर्णप्रिय कृषि संगीत घर दाङ तुलसीपुर हालसी भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी पूजा योङहाङजी पनि लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते नमस्कार, म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा योङहाङ, माङसिङ बंगाउँपालिका इलाम घर भइहाल्छ झाताबाट भन्नुभएको छ। अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा एन्टी दिवस लिम्बु, साजन योङहाङ लिम्बु, सुमन गुरूङ, विनोद लजालु, पूर्वेली आकाश, भाई देवराज, वेदराज विष्ट, कान्छराज खलिम मगर, सुनिल लिम्बु, बिहाइनी सोल्टी लिम्बु, मोहन एंगल लिम्बुको लागि प्रेम भन्झारी, अप्सरा दहाल भट्टराई, जगतको युवराई, निसिंह रिवत लगायत मेरो नाम र आवाजसँग चिर परिचित सबैको लागि भन्दै हुनुहुन्छ। कुमार प्रजाजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। भावना मगरजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। हीरा बहादुर लगायतीले नमस्ते सुन्दैछु बोटोलबाट भन्दै हुनुहुन्छ। सुशीला विश्वकर्माजीले सबैलाई शुभ दिनको कामना भन्दै हुनुहुन्छ। तपेन्द्र खड्काजीले पनि नमस्कार हजुर, के छ खबर, सन्चै हुनुहुन्छ? म दैलेखबाट तपेन्द्र खड्का कार्यक्रम लाइभबाट सुन्दैछु है, कार्यक्रम राम्रो लाग्छ, सम्झना सन्देश हजुर लगायत सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। रीता परियारजी पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु सिन्धुलीबाट। रीता परियार, मेरो छोरालाई धेरै माया छ, साथै मम्मी बाबाको लागि दिदी बहिनीको लागि पनि मिठो माया भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला धनुजीको कमेन्ट प्राप्त छ, लेख्नुहुन्छ उहाँ दिदी नमस्कार, आरामै हुनुहुन्छ, खाना लिनुभए त सुन्दैछु है, म कार्यक्रम भन्दै हुनुहुन्छ, म्यासेज गरेको छु, झर्को नमारी भाषण गरिदिनु होला है भन्दै हुनुहुन्छ। आज कमेन्ट भाषण गर्ने दिन हो धनुजी, किन झर्को मान्नु र होइन, हामीलाई तपाईँहरूको कमेन्ट फोन म्यासेज प्राप्त हुँदा हामीलाई झर्को लाग्दैन है, त्यस्तो नमान्नु होला, भाषण गरिदिनुहोस् भन्दै हुनुहुन्छ। अब बच्ने गीत चाहिँ हजुरलाई, प्राविधिक मित्रलाई र घर परिवारमा मम्मी बाबा भाइ दाई बहिनी अरू सबैलाई, साथै डबिन तामाङ, नर घिसिङ, मेन्द्राज मगर, शंकर लाल लामा, हिरा बहादुर लगाई, त्यसै गरी दिदी कविता, बबिता मगर, साथीहरूमा शीला अधिकारी, यौनेसा तामाङ, जेनिसा श्रेष्ठ, अनु मगर, कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, राज खले मगर, विनिता छेत्री, अमिना सञ्जय बस्नेत, सान्ताली शेर्पा, निशा श्रेष्ठ, हिमाली छेत्री, छेत्री कल्पु, निशा लामा, शुक्रराज रसाइली, रामकुमार लिम्बु, रमेश गजमेरको लागि, रमेश घतानी, कविता घतानी, अविनाश मगर, त्यसै गरी मौसम अछामी, बिरी अछामी, राम बराल, भुवन बराल, अभिषेक कुमार धनुके, सुनिता सुनवार, रमिता तामाङ, राजु भुजेल, राज कालीकोटे, त्यसै गरी पोखरेल सबिना, रोपसना योगी, सुना कन्दवा, सुमेत सुनवार, पासाङ मो शेर्पाको लागि, त्यसै गरी धतराज ग्रीष्मको लागि, मगर निदानु लगायत सबैको लागि अब बजने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। धनुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। संगीता लामा संगीताजीले पनि नमस्ते साई दिदी भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ, साथसाथै तपाईँका एकिन जेलसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी राम कालीकोटे, त्यसै गरी सुरेशमाझी हुनुहुन्थ्यो, निर्मला पौडेल, बुद्ध भट्टाचार्य, बबिता मगर लगायत अन्य साथीहरूले फोन प्रयास गर्नुभयो, हामीले फोन लिन सकेनौं समयको अभावले गर्दा भन्दै तपाईँले हामीलाई यो समयसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने, सबैलाई विशेष भन्दा नै विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथी कार्यक्रम लोकोशैली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbi का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। अर्थमन्त्री सोर्णे मुवाकलेले आज 3 दर्जन उद्योगपतिहरूलाई भेट्न लागेका छन्। उद्योग क्षेत्रका समस्या पहिचान र समाधान उपाय खोज्ने उद्देश्यले अर्थमन्त्री वाक्लेले उद्योगपतिहरूसँग भेट्न लागेका हुन्। दिउँसो 3 बजे अर्थ मन्त्रालयमा हुने भेटघाटलाई बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम भनिएको छ। उत्पादन मूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका उद्योगपतिहरू छलफलमा सहभागी हुँदैछन्। छलफलमा अर्थमन्त्री, अर्थ सहसचिव घनश्याम उपाध्याय, उद्योग वाणिज्य तथा आपूर्ति सचिव नारायण प्रसाद दवाड़ी सहित अर्थ मन्त्रालयका महत्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी हुने बताउनु भएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान 8:45 पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भक्तपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द रहेका छन्। अहिले पहिरो पन्साउन थालेको छ। पहिरो हटाउन झण्डै 1.5 घण्टा लाग्ने र त्यस बेलासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा जगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत रहेको छ। त्यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, गुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायम रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख रहेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आर्यलका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमश सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्यांकन गरेर थप निर्णय गर्ने पनि उहाँको भनाइ छ। हरिनगर, देवागंज, कप्तानगंज, इनरुवा र तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। आक्रमणकारीलाई कार्यवाहीको माग गर्दै आज आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ। नेपाल चिकित्सक संघले वीरगंज स्थित नारायण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीहरूमाथि भएको आसंघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय प्रसामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ। साउन 9 गते नारायण अस्पतालमा कार्यरत डाक्टर प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्य कर्मीहरूमाथि आसंघातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो। सोही घटनाका दोषीहरूले कानूनी कार्यवाहीको माग गर्दै आज आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो। लमजुङमा धनसारमाथि पहिरो खस्दा 2 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका 7 भाटबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको 2 तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्गदी गाउँपालिका 1 धनपोखरीका टिक
बहादुर विकर उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। संसार भत्किँदा घाइते भएका आमा सुकुमारी विकर अर्की छोरी अस्मिता विकरको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मेचीनगर नगरपालिका सह कास्की कागर भेटा स्थित अरूणोदय इंग्लिस बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी दुईदेखी 29 वर्षीय कविता कुमारी ढुंगाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उहाँ आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर लुइटेलका अनुसार यही साउन 5 गतेदेखि विद्यालय विधामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाएको थियो। उहाँहरू बस्ने कोठामा बाहिरबाट चार्जर लागेको थियो भने फोन सम्पर्क हुन सकिरहेको थिएन। स्थानीयवासीहरूका अनुसार गुप्तालाई आइतबार साँझ करिब 5 बजेतिर दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसैता उनी सम्पर्कमा रहेका छैनन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अवालले विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान शुरू गरिएको छ। मृत्युको कारण यकिन भइसकेको छैन र शवको परीक्षण सहित सबै पक्षबाट अनुसन्धान अघि बढ़ाएको छ। सम्पर्क विहीन रहेका उहाँका श्रीमती श्रीमानको पनि खोजी भइरहेको छ। आज पहाड़ी तथा तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम बदली भए लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तर तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागमा एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। देशको हिमाली भागमा थोरै ठाउँमा र पहाड़ी भागमा केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। पानी पर्ने क्रम घट्न थालेसँगै गर्मी बढ़न थालेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले ढाकाबन्दी इटाइन्दिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्धविराम झण्डै दुई हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्का विरूद्धमा भएका घटना पछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको छ। दुवै देशबीच मध्यस्थता गर्ने देशको उहाँलाई वार्ताको लागि अर्को मौका दिन आग्रह समेत गर्नुभएको थियो। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको ट्रम्पको दावी छ। उहाँले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हवस् त नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हार्डवेयरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर
0: सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
1: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540042। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540842 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका खातबारी रामेछाप।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-86-96-10।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: Ruslan Studios.

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया,
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुक्खा पहिरोले नारायणगढ़ मुगलिङ सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै फेरि पहिरो खसेपछि सड़क आज बिहानदेखि अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान पाउने 9 बजे पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द छन्। बिहान 9 बजेदेखि पहिरो पन्छाउन थालिएको छ। पहिरो हटाउने काम भइरहेको र सड़क नखुल्दासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्य कर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नु भएको हो। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरपकड़ र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समेत जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद कार्यालय अरियालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्यांकन गरेर थप निर्णय गरिने पनि उहाँको भनाई छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाण्डौ उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाण्डौ उपत्यका सहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुंगा, रामीछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया दार्चुला बजाङ बैतडी डडेलधुरा डोटी कैलाली कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्कविहीन, आज सुनको भाव तोलामा 4,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन्ड 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले सुक्खा पहिरोले नारायणगढ मोगलिन सड़क अवरूद्ध यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू झापाको मेचीनगर नगरपालिका 6 काकड भित्तामा रहेको अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव भेटिएको छ। सर्लाई लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनुभएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवैजनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनुभएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन औवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दालाई गुप्तालाई आइतबार बेलुका दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ। दैलेखको नारायण नगरपालिका 11 विन्दवासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुंगाले लागेर ज्यान गएको छ। नौमूले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भूते खोला नजिक पहिरोले बगाएको ढुंगा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावी रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी शहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थोमा कार्नबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार। अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: तन्ने पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
10: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
11: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844।

हजुरको आवाज हजुरको साथ हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना कर्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायो साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु र तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोला। आज चाहिँ मंगलबारको बसाई छ मंगलबारको बसाईमा र तपाईँको माझमा चाहिँ हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौं र तपाईँले कार्यक्रममा सहभागिता भएर त्यस प्रश्नको उत्तर दिने प्रयास गर्नुहोला र कार्यक्रममा अवधि पर एकदमै मिठा रमाइला चलचित्र गीतहरू पनि हामी राख्नेछौ र सुन्दै गर्नुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि त्यतै गर्नुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौं त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: कार्यक्रम में एकदमै मिठो गीत मुगलिनु पारे तरेर गण्डकी एकदमै मिठो गीत माया नमार चलचित्र गीत रहेको थियो। मिठो गीतबाट हामीले कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं र आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा पनि तपाईँलाई मैले जानकारी गराइसकेको छु र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीबाट अनिता रम्पेल।
0: अनिताजी बोल्नुभयो?
1: हजुर।
0: के छ अनि अनिताजी, हजुरको खबर आरामै हुनुहुन्छ?
1: आरामै छु भन्नुपर्छ है दिदी। हजुर, यता चिसुरा कोदोको रमधम होइन, कोदो रोटी राखेछौँ, खेतालोहरू पनि आउनुहुन्छ, दाएकोहरू होइन, थुप्रा खान आन्त्योहरू म चाहिँ यसो थकाइ मार्न बसेको अनि फोन हानेको लागि त हाल
0: आन्त्योहरू फोन हाल्नुभयो, लागिसकेको छ। तर कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन त?
1: आज चाहिँ थाहा छैन भन्नुपर्छ है दिदी। हजुर,
0: ल, थाहा छैन। आज चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौँ। कतिको दिन मन छ त उता?
1: आयो भने दिउँला, नआए तपाईँ आफैले भनिदिनु हुन्छ होला।
0: ल ठिकै छ, साथीसँग नै सम्झाउनु पाउनुहुन्न है त तपाईँले। अब मिलाउनु भयो भने साथीसँग नै सम्झाउनु पाउनुहुन्छ। फेरि यसमा यस्तो छ, हामीले चाहिँ अब सोधेको प्रश्नमा होइन 30 सेकेन्डसम्म हामीले समय दिन्छौँ र त्यो 30 सेकेन्डभित्र चाहिँ हामीले प्रश्न पनि भन्छौँ र त्यो 30 सेकेन्डभित्रमा चाहिँ 4 अप्सन पनि हुन्छ र अप्सनमा चाहिँ कुन चाहिँ सही उत्तर हो त्यो चाहिँ जस्तो लाग्छ तपाईँले त्यो सही उत्तर भन्नुपर्ने हुन्छ। मिलाउनु भयो भने साथीसँगलाई सम्झाउन पाउनुहुन्छ, मिलाउनु भएन भने चाहिँ साथीसँगलाई सम्झाउन पाउनुहुन्न है त?
1: हुन्छ,
0: ल ठिक छ। एकदमै सजिलो प्रश्न राख्छु तपाईँको माझमा, हामीले सम्बन्धित रहेको छ। जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ? तपाईँको लागि समय पनि सुरुवात हुन्छ। तपाईँको लागि समय पनि सुरुवात हुन्छ, मैले प्रश्न पनि भनिराखेको छु है, भन्छु। जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ? अप्सन ए रहेको छ तितो, अप्सन बी अमिलो, अप्सन सी गुलियो र अप्सन डी पिरो। कुन चाहिँ भन्नु त?
1: तितो
0: भन्नुहुन्छ?
1: हजुर,
0: ल ठिक छ। हामी कम्प्युटरबाट चाहिँ चेक गर्छौँ तपाईँले मिलाउनु भएको छ कि छैन है त?
1: हुन्छ।
0: ल अनिताजी, के जस्तो लाग्यो? मिलेन है, ल ठिक छ। तपाईँले तितो भन्नुभयो, गुलियो थाहा पाउँछ है त? हाम्रो जिब्रोको भित्री भागले चाहिँ गुलियो स्वाद थाहा पाउँछ, यो बुझिराख्नुहोस् है। ल हामी आजको बसाइबाट छुटौँ। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो हाम्रो अनिता रम्तेलजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0840-40-0026 माध्यम भएर तपाईँ सहभागिता जनाउनुहुनेछ। यति यस्तै हामी रमाइलो प्रश्नहरूको साथमा उपस्थित भइराखेका छौँ। एकदमै यो कार्यक्रममा रमाइलो पनि लाग्छ होइन, धेरै साथीहरू सहभागिता जनाउनुहुन्छ, खुसी लाग्छ। र यति बेलाको अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? सरिस्माजीको खबर के छ? आरामै हुनुहुन्छ नि?
2: एकदम आरामै छु भन्नुपर्छ। अनि दिदी लगायत रामेछापतिर के छ नि?
0: म लगायत हाम्रो रामेछापतिरको खबर पनि राम्रो छ, रमाइलो छ भन्नुपर्छ, घाम लागिरहेको छ, यस्तै छ। र हजुरको पनि के कस्तो छ सुनाउनुहोस्।
2: हाम्रो मौसमको कुरा गर्नुपर्दा बेसरी चर्को घाम लागिरहेछ है दिदी।
0: त्यस्तो बेसरी चर्को घाम लागिरहेको छ है? हेलो, बेसरी चर्को घाम लागिरहेको छ है? ल कता हुनुहुन्छ, घरतिर हुनुहुन्छ कि बारीतिर कतै अन्य ठाउँमा हुनुहुन्छ?
2: म घरतिरै छु भन्नुपर्छ दिदी।
0: घरतिरै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए?
2: हजुर, सुन्दैछु भन्नुपर्छ।
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौँ है त। विश्वको सबैभन्दा लामो नदी कुन हो? अप्सन ए रहेको छ अमेजन नदी, नाइल नदी, गंगा नदी, यमुना नदी। कुन चाहिँ होला भन्नुहोस् त?
2: यमुना नदी होला दिदी।
0: यमुना नदी भन्नुहुन्छ? नाफा मिलेको छ कि छैन हामी कम्प्युटरमा चेक गर्छौँ है त। सरिस्मा जी, के जस्तो लाग्यो, मिलेन है? ल यसको चाहिँ रहेको छ होइन विश्वको सबैभन्दा लामो नदी रहेको छ नाइल नदी है त। ल आजको बसाबाट हामी छुटौँ। हवस् त, नमस्कार। हुनुहुन्थ्यो सरिस्मा तामाङजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा छुटेर जानु भइसकेको छ। फालो तपाईँको रहेको छ 0848 40 0026 फोन गरेर तपाईँ सहभागित जनाउन सक्नुहुनेछ। यस्तै प्रश्नहरू तपाईँको माझमा हामीले लिएर आएका छौँ र मिठा गीत संगीतहरू पनि कार्यक्रममा अवधि भएर बस्नेछ र सहभागित जनाउनुहोस् र प्रयास गर्नुहोस् पनि भन्न चाहन्छौँ। यो कार्यक्रममा चाहिँ आजको बसाइमा एकदम हामीले निरन्तर पढाइमा लागि परिराखेका होइन साथी सङ्गीलाई चाहिँ एकदमै सहज पनि हुन्छ है पनि भन्न चाहन्छौँ। तपाईँले हामीले कतिपय कुराहरू चाहिँ बिर्सिसकेका पनि हुन्छौँ र त्यो कुरालाई चाहिँ हामीले सम्झने मौका पनि पाउनेछौँ र आउनुहोला 0848 40 0026 माध्यम भएर भन्दै यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौँ। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौँ। विश्रामपछि फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: ए बुहारी साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
1: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0845-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा का एकदमै मिठो गीत त्यसपछि हामी छोटो व्यवसाय विश्रामतर्फ गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु र यस्तै मिठा रमाइला गीत सँगसँगै आजको बसाइमा हामीले सामान्य ज्ञानका प्रश्नहरू पनि लिएर आएका छौं र हामी साथीहरूसँग पनि कुराकानी गरिराखेका छौं र साथीहरूले पनि उत्तर दिने प्रयास गरिराख्नु भएको छ र पालो त भएको रहेको छ 0848 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्दैछौ। यति बेला हामीलाई धेरै कमेन्टहरू प्राप्त भएको छ। हुनुहुन्छ यति बेला सोना कन्दुङबाजी हुनुहुन्छ, सेवाटो नमस्कार, आज सम्झना शेष हजुर, म सोना कन्दुङबा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ टीकाराम सुनवार, लेखक पान्तवराई, सुस्तानी भुजे लामा, दिनेश त्रिवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगजमेर, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीला राज काम्बाङ, अन्जान थोलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, त्यसै गरी विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुजन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा कर्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोषी अमीन छेत्री, कृष्ण ढुङ्गानामत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र ताल, गायल अभिरमान, देवेन किशोर, रंजान अमीर, स्वर्गीय किरात, आर्य जीवन चामले, राई बेलिया छामी, मीना घिसिंह, रत्न शमशेर थापा, सुनिता युङ्गे कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: दागुबती दिदै गर्दा सलाई दिनु है, दागुबती दिदै गर्दा सलाई दिनु है, तिमी पनि सँगै गई मेरो चिता जलाइदिनु है, दाती दिँदै गर्दा सलाई दिनु है, तिमी पनि सँगै गई चिता जलाइदिनु है, यो जुनी त यस्तै भयो अर्को जुनी पाए भने, यो जुनी त यस्तै भयो अर्को जुनी भने, अहिलेबाट भन्छु प्रिय तिम्रो जीवन मलाई देऊ है, अहिलेदेखि भन्छु प्रिय तिम्रो जीवन मलाई देऊ। नमस्कार।
0: नमस्कार हजुर, यो आवाज अध्ययनजीको
1: हो? हजुर हजुर।
0: के सारे हुनुहुन्छ?
1: एकदमै गजब, आराम खुसी छु।
0: एकदम खुसी लाग्यो, सधैँभरि यस्तै हुनुपर्छ नि होइन? अनि के छ अरू खबर, नयाँ नौलो सुनाउनुहोस्, पिताको खबर सुनाउनुहोस् न।
1: अहिले म सर्लाही जिल्लामा छु, अब त्यो भएको हिसाबले यहाँ चाहिँ गर्मी छ।
0: ल, सर्लाहीतिर हुनुहुन्छ अहिले?
1: हजुर।
0: धेरै समय भयो कि के समय भयो जानुभएको?
1: म शुक्रबारतिर आइपुगेको थिएँ,
0: भनेपछि धेरै भएको छैन, दिनमा छ होला लगभग। हो
1: हजुर, लगभग शुक्रबार अस्ति भर्खर आइपुग्यो, आज मङ्गलबार भइसकेको छ, अब धेरै दिन त पुगेको छैन,
0: दुई तिन दिन, लगभग चार दिन पाँच दिन भयो है। अनि के कामले जानुभयो कि जबको सिलसिलामै उतै बस्नु जानुभयो त?
1: होइन, म घुमघामको सिलसिलामा यसो अब यात्रा गर्दै क्रममा पुगिन्छ।
0: ल, घुमघामको सिलसिलामा होइन। ल, अरू के छ नयाँ नौलो खबर? अब यही त होला नि है, गर्मी छ भन्नुभएको छ, अब रामेछापतिर त खासै त्यस्तो बेसरी गर्मी त छैन, घाम लागिरहेको छ, हल्का हल्का मात्रै छ, त्यस्तो बेसरी गर्मी छैन। खाना त लिनु भइसक्यो होला है?
1: खाना भइसक्यो तपाईँहरूकोतिर, मतलब हाम्रोतिर पनि खासै त हुँदैन थियो, यो त अब तराई भेगको हो एरिया, यहाँ त मजाले गर्मी
0: पक्कै पनि।
1: अहिले मेरो खासै केही छैन, नाटकहरू लेख्ने, बनाउने, अब साहित्यमा अलिकति
0: ठिक छ, कङ्ग्रेचुलेसन हजुरलाई, यो पनि सुन्न पायो भनेपछि साहित्य गजल यो सिलसिलामा दौडधुप छ है। ल, प्रगतिको बाटो अझै बढ्दै जाओस् भन्न चाहे हजुरलाई शुभकामना छ, हामी कार्यक्रमतर्फ लागौ है। ठिक छ, एकदमै सजिलै छ होइन, प्राय जसो अब हामीले त हेरिराखेकै हुन्छौँ, जानिराखेकै कुराहरू हुन्छन्। म कार्यक्रमतर्फै लाग्छु, तपाईँको लागि हाम्रो समय पनि सुरुवात हुन्छ र सँगसँगै प्रश्न पनि मैले भन्छु र हजुरले चाहिँ अप्सन, अब कति नम्बरको अप्सन चाहिँ सही जस्तो लाग्छ त्यसको उत्तर दिनुहोला है त। ल, सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश कुन हो? अप्सन ए रहेको छ भारत, अप्सन बी कतार, अप्सन सी पाकिस्तान र अप्सन डी इन्डोनेसिया। कुन चाहिँ रहेको छ? इन्डोनेसिया भन्नुहुन्छ। ल ठिक छ, तपाईँले भन्नुभएको उत्तर ठिक छ कि छैन हामी कम्प्युटरमा चेक गर्छौँ है त। के भयो जस्तो लाग्यो? ठिक छ, सहज हुन्छ पक्कै पनि। हामीले अब कतिपय कुराहरू बिर्सि राखेका पनि हुन्छौँ, सबैलाई सबै कुरा जान्छौँ भने पनि छैन, होइन सम्झिन्छौँ भने पनि छैन। ठिकै छ, कार्यक्रममा चाहिँ यो हामी पढाइ निरन्तर दिने भाइ बहिनी अथवा हामी आफै पनि हुन्छौँ नि त, त्यो कारणले गर्दाखेरि सहज पनि हुन्छ कति, होइन गीत सङ्गीत भन्ने अनि साथी सङ्गीनी भन्ने अब सम्झिने मात्रै भन्ने कुरामा चाहिँ अब यो कुराहरू पनि लिएर आउँदाखेरि चाहिँ कस्तो लागिरहेको छ हजुरले, केही भन्न मिल्छ?
1: होइन यस्तो मेरो यो कार्यक्रम तपाईँको यो कार्यक्रम एकदमै सम्झेरात्मक दिन्छ, किनभने यो भनेको भर्खर पढ्दै गरेको भाइ बहिनी अथवा तपाईँ हामी जस्तै अब लोकतिर तयारी गर्दै गरेका साथीहरूलाई पनि शिक्षित साथीहरूलाई पनि एकदमै सजिलो हुन्छ। आज मैले यहाँ फोन किन गरिहालेँ भने अस्तिको हप्ता योभन्दा केही हप्ता अगाडि मैले मङ्गलबारै फोन गर्दाखेरि एउटा प्रश्नको उत्तर मिलाएको थिएन, त्यो हुँदाखेरि चाहिँ मैले तपाईँ के सोचेँ भने जसरी पनि मलाई मिलाउनु छ, किनभने त्यहाँ त्यो एउटा नमिल्दैन त्यो फेरि पनि मिलाउनु पर्छ, मिलायो भने चाहिँ ओके पनि त्यस सुनौलो जित हुन्छ भनेर जस्तो लागेर फेरि आज गरेको लगभग सजिलै परेछ। ठिक
0: ल ठिक छ, कुन चाहिँ उत्तर मिलेन थियो यतिखेर?
1: त्यो बेला लगभग त्यो एउटा शहीदको कुरा थियो क्या, त्यो लखन थापा त्यो शहीद थियो, तर एउटा अरू नै केही प्रश्न थियो के अरे नेपालको सबैभन्दा प्रथम शहीद भन्ने क्वेसन जस्तो लागेको मलाई।
0: त्यसमा चाहिँ मिस्टेक भएको छ हजुरले चाहिँ के भन्नुभयो त्यसमा चाहिँ उत्तर के सही उत्तर के भन्नुभएको थियो?
1: मैले दिएको एन्सर चाहिँ मिस्टेक भइदिएछ अरे
0: हजुरले दिनुभएको, मिस्टेक भएको थियो, मैले सही भने कि गलत भनेको थिएँ त्यो दिन?
1: सही भन्नु तर मैले त्यो तर पनि अर्थन दिँदै गर्दाखेरि पनि मैले भन्दा चाहिँ मिस्टेक भनेको, त्यो मिस्टेक भन्दाखेरि मैले त्यो दिन सहजै अरूलाई जित्न दिएँ, मतलब अब त्यो दिन आफू मैले नसकेको थिएँ, तर आज चाहिँ अब म जसरी पनि जित्छु त्यही पनि भन्नुपर्छ भन्ने किसिमले आजकै दिन।
0: ल ठिक छ, आज चाहिँ मिलाउनु भयो है, सबै यस्तै हुन्छ, सबै हामी चाहिँ अब सबै कुरा थाहा छ र पनि कतिपय कुराहरू चाहिँ अन्यलमा पर्छौँ, किनभने थाहा हुँदा हुँदै पनि कतिपय चाहिँ हामीले आउँदैन कि, त्यस्तो हुन्छ, त्यस्तो समय पनि हुन्छ, त्यो कारणले गर्दा सबै राम्रै हुन्छ भन्ने पनि छैन, नराम्रोसँग पनि सामना गर्नुपर्ने स्थिति आउँछ, त्यो कारणले ठिकै छ आज सहभागी हुनुभयो, मिलाउनु भएको छ, धेरै खुसी लागेको छ अध्ययनजी। हामी अब हजुर
1: जिन्दगी त हारजितको खेल नै हो,
0: त्यही त जिन्दगीमा अब हारजित भएन भने त त्यो जिन्दगी जिन्दगी जस्तो लाग्दैन क्या, होइन हुनुपर्छ नि, उत्तर चढाव भइराख्नुपर्छ, त्यो भएको जिन्दगीमा चाहिँ अब कसरी अगाडि बढ्ने, के हुन्छ, कहाँ गएर के भइन्छ भन्ने कुराहरू थाहा पाउन सकिन्छ। ठिक छ, कार्यक्रममा आउनुभयो, हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ, छिटो नै पर्ने हुन्छ, आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: समग्रमा तपाईँ लगायत हाम्रो कार्यक्रम प्राविधिक साथीहरूलाई र मलाई अध्ययन सबैलाई
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो, हर्षयली सरलाईदेखि चाहिँ हामीलाई सम्झना सन्देश राख्नुभयो र साथमा कार्यक्रममा आउनु भएर उहाँले प्रश्नको उत्तर पनि मिलाउनु भएको छ, अध्ययनजीलाई विशेष धन्यवाद, र एकदम मुक्तक पनि धेरै लेखिरहनुहुन्छ र सुनाउनु पनि भएको छ हामीलाई, कार्यक्रममा हुनुहुन्छ, मिठा लेख रचनाको साथमा उपस्थित हुनुभएको छ, अध्ययनजीलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, प्रश्नहरू त धेरै छन् र तर पनि हाम्रो समय अभावको कारणले गर्दाखेरि पूरा वाचन गर्न सकिन भन्दा पनि अब साथीहरूलाई चाहिँ लिन सकिन, र तपाईँले पठाउनुभएका सन्देशहरू पनि म वाचन गर्ने प्रयास गर्नेछौ, छोटो मिठोमा वाचन हुनेछ। हुनुहुन्छ यति बेला दीपिका पूर्वछाने मगरजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी प्रेम शेर्पाजी हुनुहुन्छ, उहाँले पनि नमस्ते है भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार हजुरलाई पनि। र पुरी अमृताजी हुनुहुन्छ, गुड आफ्टरनुन दिदी, म पनि यता मन्थली नौ पुराना गाउँ सिमलेगर भइहाल्थ्यो दुबईबाट कार्यक्रम सुन्दैछु, सबैजनालाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। जीवन विकजी हुनुहुन्छ, नमस्ते हजुर, म सन्चै हुनुहुन्छ, मैले पनि कार्यक्रम सुन्दैछु है, उहाँले चाहिँ खाना खानुभयो, गीत बजाइदिनु होला है भन्नुभएको छ, गीत बजाइदिनु भन्नुभएको छ र कुन गीत हो भने लेखेर पठाउनु भएको छैन है हजुरले। र त्यसै गरी निशाथो गर्जी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, संगीता लामा संगीतजी हुनुहुन्छ, गुड आफ्टरनुन नमस्ते है दिदी भनिदिनुहुन्छ, गुड आफ्टरनुन हजुरलाई पनि। शर्मिला हाइबजी हुनुहुन्छ, हेलो दिदी गुड आफ्टरनुन है, म पनि प्रोग्राम सुन्दैछु सिन्धुलीबाट भन्दै हुनुहुन्छ र उहाँले धेरै पनि साथीहरूले सम्झना सन्देश राख्नु भएको छ। हुनुहुन्छ शर्मिला हायु राईलाई चाहिँ जन्मदिनको चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु भन्नुभएको छ। र सरिना राई, उर्मिला दियाले र संगीता हायु, जानुका हायु लगायत सम्पूर्ण साथीले सम्झना छ भन्दै हुनुहुन्छ। सौरभ किसिदी हुनुहुन्छ, गुड आफ्टरनुन है, म पनि कार्यक्रम सुन्दैछु। उहाँले चाहिँ लेख्नुभएको छ, बाक्सो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मिठो माया सम्झना छ, मेरो घर परिवार साथी सङ्गीलाई भन्नु भएको छ। र त्यसै गरी बाबुरा मगरजी हुनुहुन्छ, दिदी नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, कलडुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट, सम्पूर्णमा मिठो माया सम्झना छ है, मेरो घर परिवार साथी सङ्गीमा भन्दै हुनुहुन्छ। मिलन कायलमुटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल्फ्रेन्डको लागि दोहा कतारबाट भन्दै हुनुहुन्छ, उहाँले पनि दोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ। र त्यसै गरी सरिका छेत्रीजी हुनुहुन्छ, हजुर नमस्ते है, म पनि सुन्दैछु, हिमचाल प्रदेशबाट चाहिँ उहाँले सुन्नुभएको छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी उमेश रेग्मीजीले चाहिँ कमेन्टमा गुलियो भन्नुभएको छ, थ्याङ्क यू सो मच हजुरलाई। र बुद्ध वजनकारीजी हुनुहुन्छ, सम्झना म्याम दर्शन है भन्दै हुनुहुन्छ, दर्शन नमस्ते हजुरलाई पनि। रूपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारी दिदी, म पनि सुन्दैछु है सिन्धुली दुङ्ग्रीवासबाट भन्दै हुनुहुन्छ। शर्मिला हायुराईजीलाई पनि, शर्मिला हायुलाई चाहिँ थ्याङ्क यू सो मच भन्नुभएको छ। र त्यसै गरी उमेश रेग्मीजीले नाइल भन्नुभएको छ, यो पनि उत्तर मिलाउनु भएको छ, उहाँले चाहिँ मैले सोधेको प्रश्नको उत्तर एसएमएस मार्फत दिनुभएको छ, थ्याङ्क यू सो मच हजुरलाई पनि। र त्यसै गरी देवेन किशोर अञ्जानजी हुनुहुन्छ, सर्वप्रथम त हिमा राईलाई जन्मदिनको मुसलधारे शुभकामना, र हिमाजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। उसले सजाएको कमलामा पानी हाल्न मन छ, उसले उसको निभेको दियो बाल्न मन छ, उसको फलाम जस्तो कठोर मनलाई पगाल्न मन छ, साथमा साथ जिन्दगी उसको उमङ्ग मन सङ्घाल्न मन छ, उसले सजाएको कमलामा पानी हाल्न मन छ, उसको निभेको दियो एकपटक बाल्न मन छ, रितिएको दियोमा तेल फेरि हाल्न मन छ, छोडिएका ती पाइलाहरू साथमा लिए अघि चाल्न मन छ। देवेन किशोर रञ्जन प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्जुन याखाजी हुनुहुन्छ, दर्शन हजुर म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। र त्यसै गरी धनु गजमेरजी हुनुहुन्छ है, उहाँले पनि कमेन्ट पठाउनु भएको छ, कमेन्ट गर्नुभएको छ, धेरै साथीहरूले पनि सम्झना गर्नुभएको छ। हुनुहुन्छ म साथीको नाम चाहिँ लिन्छु है, धेरै साथीहरूको चाहिँ लिन नसकौंला जस्तो लाग्यो, समय कम छ, नरिसाउनुलाई धनुजी, हामी अर्को बसाइमा पक्कै पनि लिनेछौ, बुझ्नुहुन्छ नि हजुरले त होइन। त्यसै गरी प्राविधिक मित्र अनि त्यसै गरी घर परिवार सम्पूर्ण साथी र दाईहरूमा जतिन तामाङ, नर्गिस सिंह, मिन राज मगर, शङ्ख लामा, हिराबहादुर लकाई र दिदी कविता मगर, सम्पूर्ण धेरै साथीहरू छ, यो सबै नाम मैले वाचन गर्न सकिनँ आजको अवस्थामा, धनुजी छोटो मिठोमा मात्रै मैले वाचन गरे। डीएम थापा मगरजीले पनि नमस्ते हजुर म पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै, तिनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागी हुने साथीहरूलाई पनि विशेष धन्यवाद, र कार्यक्रममा अवधिभर बजेका मीठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, र कार्यक्रममा सहभागी हुने साथीहरूलाई पनि विशेष धन्यवाद। र प्रविधि संयोजनबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै, अन्तिममा एउटा मिठो गीत छोड्दै आजको व्यवसाय सिने सौगातबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1, रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0845-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98472493। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। म बुढोली अब खेती कसरी लाउनु? हुन त

0: आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
1: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण, बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
3: एक प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
6: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 0845410143 98630023422।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
0: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।

0: यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको

0: मोबाइलमा सबै नागरिकले निशुल्क बाढीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर
1: देशको 273 वटा नदीका क्षेत्रहरूमा बाढीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यस बाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 मा फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: सुनसरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz
1: रेडियो पाव घटना विषयको सशक्त संवाद।
2: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
3: हजुर नमस्कार, धन्यवाद।
2: के देख्दै हुनुहुन्छ राजनीति, खास गरी सरकारको कामका बारेमा त चर्को आलोचना शुरू भएको छ, जीव धनको यसले सुरक्षा गर्न सकेन भनेर टिप्पणीहरू शुरू भएको छन्, तपाईँ के भन्नुहुन्छ?
3: होइन, अब नेपालको सन्दर्भमा भन्नुहुन्छ भने हामी लामो समयदेखि अस्थिरताबाट परिचित छौं। हाम्रो राजनीति स्थिर छैन, राम्रो राजनीति सङ्गलो छैन, नेतृत्व जवाबदेही छैन, नेतृत्व पारदर्शी छैन, राजनीतिक पार्टीहरूमा आन्तरिक लोकतन्त्र छैन, क्लासहरूको चाहिँ वरिपरिमा देशको राजनीति घुमिरहेछ, सर्वसाधारणहरू अहिले पनि देशबाट चाहिँ माया पाउन सकिरहेका छैनन्, अपेक्षा अनुसार सहयोग पाउन सकिरहेका छैनन्, यो तीको यथार्थ हो। अर्को कुरा के हो भन्दाखेरि, हाम्रो नेपाली समाजमा धेरै अपेक्षा गरेका छौँ, हामी धेरै आशा गरेका छौँ, तर हाम्रो सामर्थ्य छैन। देशको अर्थतन्त्र सानो छ, देशका उद्योग व्यवसायहरू प्राय बन्द छन्, देशमा नागरिकहरूले तिरेको करबाट सरकारले आफ्नो चाहिँ के दैनिक कार्य सञ्चालन गर्न पनि त्यो गर्न सक्ने सामर्थ्य राखेको छैन। वैदेशिक ऋण बढ्दो छ, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा हामीले चाहिँ गरेर अगाडि बढ्न सकेका छैनौँ, यो यथार्थता हो।
2: हजुर,
3: यो बीचमा मलाई लाग्छ यी ससाना घटनाहरू नभनौ, घटनाहरू घटिरहेका छन्, दुर्घटनाहरू बढ़िरहेका छन्, बाढ़ी पहिरोको सिजन पनि छ अहिले, सामाजिक सञ्जालबाट कुनै घटनाहरूलाई बढ़ी प्रचार गरिएको पनि होला, घटनाहरू घटेका पनि छन्। सरकारको कार्यशैलीमा चित्त बुझाउने ठाउँ छैन, सरकारको नियत ठिक होला, मैले भनिरहेको छु सरकारको नियत ठिक होला, तर सरकार बुन्दिरहेको पनि देखिन्छ, हिँडिरहेको पनि देखिन्छ, सरकारले चाहिँ तर लक्ष्य भेटाउने हिसाबले दिगो र टिकाउ हिसाबको कार्यनीति सरकारको छैन।
2: तर डाक्टर साहब, नियत ठिक हुँदाहुँदै परिणामहरू बेठिक आउँछन् भने त त्यसलाई हामी कसरी स्वीकार्न सक्छौँ?
3: होइन, हामी स्वीकार्न आलोचना गर्न सक्छौँ, स्वीकार्ने भनेर अहिले हामी 100 दिन बल्ल पुग्दैछ, 100 दिन अब करिब 4 महिना पुग्न थाल्यो होला, यो 4 महिनाको मूल्याङ्कनलाई 5 वर्ष यसरी हुन्छ भनेर त नभनौ, तर सरकारले जुन किसिमबाट परिपक्व निर्णयहरू गर्नु पर्थ्यो, नागरिकलाई बुझाउनु पर्थ्यो, आफ्ना व्यवहारहरू पारदर्शी बनाउनु पर्थ्यो, अरूलाई सुशासनको दण्ड लगाउने सरकार आफै सुशासनको जागिर पद्धतिभित्र बस्नु पर्दैन भने पर्छ नि। नागरिकहरूले यो क्वेसन गरिरहेका छन्, नागरिकले हिजो पनि क्वेसन गरेका थिए, हिजो क्वेसन गर्न पाइन्थ्यो, अहिले त नागरिकहरूले क्वेसन गर्न पनि नपाउने अवस्था फेरि सरकारले निम्ताउँदैछ भने अब मलाई लाग्छ लोकतन्त्र हामीले किन ल्याएको हो, लोकतन्त्र भनेको के हो, लोकतन्त्र टिक्छ कि टिक्दैन भनेर नागरिकहरूले अहिले अन्तर्विरोधका साथ एउटा गहन चिन्तन गरिरहेका छन्, हेरिरहेका छन्, बुझिरहेका छन्, यो सरकार

0: पक्कै पनि सफल हुनुपर्छ, असफल हुने छुट छैन। किनभने यो सरकार पनि असफल भयो भने लोकतन्त्रमाथि चाहिँ ठूलो अनिष्ट चाहिँ एउटा संकट देखा पर्छ। हामी कहाँ लोकतन्त्र बाहेक अरू पद्धतिहरूका नामबाट शासकहरू जन्मिने चाहिँ अवस्था सिर्जना हुन सक्छ। नेपाली जनताले ठूलो त्यागका साथ ल्याएको लोकतन्त्र, यो गणतन्त्र, यो संघीयता, यसलाई हामीले व्यवस्था गर्न व्यवस्थापन गर्न जानेनौ भने वैदेशिक शक्ति अदृश्य शक्तिको खेलले चलाएको भनेर चाहिँ के अरे हिजो भनिन्थ्यो, अब त्यो आज भन्ने छुट छैन। त्यो हुँदा पनि होइन, हामी आफै कमजोर हुन्छौँ, हामीले आफै गल्ती र परिणामका कारणले लोकतन्त्र असफल हुने हो। त्यस कारण मलाई लाग्छ यो सरकारहरू उही फुटबलमा जति बेला पनि मैदानमा घुमेर मात्र हुँदैन, बल हान्न सक्नुपर्छ, गोल गर्न सक्नुपर्छ। सरकारले मलाई लाग्छ अलिकत विश्वसनीय किसिमले वातावरण, राजनीतिक वातावरण पनि महत्वपूर्ण कुरा हो क्या लोकतन्त्रमा।
1: हजुर हजुर,
0: यो राजनीतिक वातावरण चाहिँ बनाउने तर्फ पनि सरकार छैन लोकतन्त्रमा। यो गुड गभर्नेन्स भनेको कन्सेन्सस ओरिएन्टेड पनि हो के, सहमति निर्माण हो। त्यो सहमति भनेको विकासका नाममा सामाजिक मुद्दाहरूमा, राजनीतिक तथा सामाजिक चाहिँ के अरे मुद्दाहरूमा वातावरण निर्माण गर्नु हो। अब राजनीतिलाई ध्रुवीकरण गर्न यो सरकार प्रयत्नशील छ मलाई लाग्छ।
1: डाक्टर साहब, यसले ध्रुवीकरण नै गर्नतर्फ तपाईँ उद्दत भएको देख्नुहुन्छ?
0: होइन, त्यो छैन नि, यो सरकारले वेलकम गरेर प्रधानमन्त्री लेभलमा चाहिँ यो सरकारलाई चाहिँ के अरे यसरी जाउँ भनेर सल्लाह लिन सकिन्छ होला नि त। विपक्षीहरूसँग चाहिँ के अरे संवादका लागि यस्ता यस्ता संकटहरू देशका सामु छन्, हामी कसरी समाधान गर्ने, रचनात्मक रूपमा सहयोग गर्नुहोस्, अहिले हामी सत्ता पक्षमा छौँ, हुनसक्छ भोलि फेरि हामी विपक्षमा पनि जान पर्ला। त्यसकारण यो साझा जिम्मेवारी हो सरकारमा भएको हुनाले हाम्रो ठूलो चाहिँ के अरे एउटा जिम्मेवारी भए पनि तपाईँहरू पनि चाहिँ के अरे जिम्मेवार हो भनेर सरकारले त्यो किसिमको वातावरण माहौल बनाउन सकेको पनि देखिँदैन। प्रतिपक्षीहरूलाई विपक्षीहरूलाई तर्साउन चाहिँ के अरे अथवा मीडियालाई पनि तर्साउन समेत सरकार उद्दत रहेको भन्ने कुरा विभिन्न घटनाक्रमहरूले पुष्टि गर्दैछन्। भनेपछि यो सरकारलाई हामीले नेगेटिभ, यो सरकार खराब गर्नै गरिरहेछ भनिरहेको छैनौँ। सरकारको नियत ठिक छ,
1: तर नियत ठिक छ, परिणामहरू ठिक आएका छैन।
0: परिणामहरू सरकारले आशा अनुरूपको जनताले अपेक्षा,
1: तर अरूसँग त अरूसँग डाक्टर साहब आफ्नै क्याबिनेटको दोस्रो वरियताको मन्त्रीसँग प्रधानमन्त्रीको ट्युनिङ मिलिरहेको छैन। अर्थमन्त्री वागले फायर खोल्न थाल्नु भएको छ। अर्थमन्त्रीको यो सरकारको आर्थिक कार्यक्रमको खास गरी विभागीय जिम्मेवारी अर्थमन्त्रीको, अर्थमन्त्रीसँग सम्भवतः सल्लाह भएर भनिए पनि उहाँले ल्याएको आर्थिक कार्यक्रममाथि प्रधानमन्त्रीबाट हस्तक्षेप भइसक्यो कतिपय कर्फिर्ताको विषय, यसले के देखाउँदैछ त्यहाँ? उहाँले निरन्तर रूपमा आर्थिक क्षेत्रका मान्छेसँग भेट गर्नुहुन्छ, विभागीय मन्त्रीहरूसँगै भइरहनु भएको छैन, यो के भएको?
0: पटक पटक हामीले के भन्थ्यौँ भने राजनीति भनेको गुट बिना हुँदैन, राजनीतिक दलभित्र गुटहरू हुन्छन्।
1: हजुर,
0: जुन दलले गुट व्यवस्थापन गर्न जाने हो सक्यो त्यो दल सफल हुने हो।
1: हजुर,
0: अब राष्ट्रपाभित्र नेपाली काँग्रेसभित्र अथवा नयाँ नेतृत्वले के भन्नु थियो भन्दा हामी अब गुट बिनाको पार्टी त्यो असम्भव कुरा छ क्या। गुट छ, स्वीकार्नुपर्छ उहाँहरूले, उहाँहरूभित्र गुट छन्, दुईटा नभएर तिनटा गुठहरू छन्, ती गुठभित्र पनि उपगुठहरू छन्, तिनीहरू व्यवस्थापन गर्न जाने हो सक्यो भने यो सरकार बलियो हुन्छ। मलाई लाग्छ अहिले आएर प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीसँग मतभेद जस्तै गरेर अरू मन्त्रीहरूले वक्तव्य दिइरहेको हुन्छ, प्रधानमन्त्रीले आफ्नो विभागीय मन्त्रीहरूलाई बाइपास गरेर त्यही क्षेत्रका मान्छेहरूसँग चाहिँ के अरे संवाद गरिरहेको हुन्छ, प्रधानमन्त्री र मन्त्रीहरूको ट्युनिङ मिलिरहेको छैन, पार्टी सभापति र प्रधानमन्त्री बीचको चाहिँ के अरे समन्वय नभए जस्तो देखिन्छ, होइन? यद्यपि यो कुरा होइन, ठिक छ, राम्रो सम्बन्ध भनेर उहाँहरू भनिरहनु भएको छ राष्ट्रपतिका नेताहरू, तर हामी बाहिरबाट निहाल्ने मान्छेहरू त्यो पार्टीभित्र त्यति राम्रो सहज किसिमको वातावरण छैन कि भनेर हामीले चाहिँ के अरे बुझिरहेछौँ
1: है।
0: त्यस कारण यो गुट व्यवस्थापन गर्न जानेन भने हिजो कंग्रेस एमाले जुन नियति चाहिँ के अरे का कारण जनताले नियति भोगे, अब देशले पनि फेरि यो नयाँ जेएनजी पछिको यो सरकार, लोकप्रिय सरकार, दुई त्यहीको सरकार, युवाहरूको सरकार जे भनिएको छ है, जनताले एक किसिमको निराशाजनक चाहिँ मत हालेर आशा जगाएको सरकारले मलाई लाग्छ त्यो कुरा गुट व्यवस्थापन गर्न जान्नुपर्छ, परिपक्व निर्णय गर्नुपर्छ, विज्ञहरूलाई सल्लाहकारमा यहाँ सुन्नुहोस् न, अब लोकसेवा बन्द गर्ने खल्तीका मान्छेहरूलाई जागिर दिने यो चाहिँ के अरे ट्युनिङ यो पनि मिलेको छैन, देशमा केही गर्छौँ भन्ने युवाहरूलाई अब लोकसेवा खुल्दैन भन्ने सन्देश दिएको छ। मलाई लाग्छ रोजगार सिर्जना गर्ने भनेको छ, रोजगार सिर्जना गर्ने खालको बजेट पनि छैन।
1: हजुर,
0: अब कस्तो भयो भन्दा गफ भयो क्या मुलुकमा, यो अहिलेको सरकारमा रहेकाहरूले धेरै ज्यादा गफ नगरे हुन्थ्यो भनेर हामीले खोजेको हो, हामीले चाहेको हो, तर के गर्नु छ अब सरकारको चाहिँ के अरे ढाँचा डर्रा पारा हेर्दाखेरि यसले पार लाउँदैन कि त, नागरिकहरूले टोल टोलमा समाजमा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।
1: हजुर,
0: यो दुःखको कुरा हो क्या।
1: तर यसमा यो रासोपा भित्र चाहिँ बहुधारहरूको एउटा मिलन छ, त्यो मिलन पनि त्यो तवरको अन्तर्घुलनमा सम्भवतः परिणत नभएको एउटा परिणाम पनि हो कि सरकारको लाइन एउटा छ, पार्टीको एउटा छ, सांसदहरूको एउटा छ, अनेक लाइन लाइन बीचको त्यहाँ चाहिँ स्वार्थ समूहहरू बीच भिड्न लागेको जस्तो आवाज देखिन्छ नि। पार्टीलाई देशको कूटनीतिको मामिला थाहा छैन, सरकारले अर्को लाइन लिइराखेको छ, यी चिजहरू के भइराखेका हुन्? यो चाहिँ किन तालमेल नभएको जस्तो देखिएको?
0: यो पार्टी बिल्डिङ प्रोसेस भनेको धेरै लामो र जटिल प्रक्रिया हो है।
1: हजुर,
0: राष्ट्रपा पार्टीसँग यो पार्टी निर्माणको सन्दर्भमा ठूलो चाहिँ के अरे उहाँसँग इतिहास छैन।
1: हजुर,
0: एउटा मोमेन्टले एउटा अवस्थाले यो पार्टी चाहिँ के अरे एउटा पपुलरिटीको चाहिँ टप लेभलमा पुग्यो, सत्ता निर्माण गर्न पुग्यो। उहाँहरूसँग लामो राजनीतिक अभ्यास पनि छैन, उहाँहरूसँग त्यो परिपक्वता पनि छैन, पार्टीको चाहिँ के अरे त्यहाँ लागेका उहाँको नेतृत्वहरूमा हिजोदेखि चाहिँ खारिएको सिद्धान्त विचारसँग खारिएको योग्यता पनि छैन। त्यसकारण त्यो योग्यता क्षमता नभइसकेपछि जादुको चाहिँ के अरे मन्तर जस्तो ठ्याक्क चाहिँ विकास भइहाल्छ, बोल्दैपछि हुन्छ भन्ने सोच राख्नुभयो। यसका लागि पैसा चाहिन्छ, यसका लागि मेकानिजम चाहिन्छ, यसका लागि ब्युरोक्रेसीलाई ह्यान्डल गर्नुपर्ने हुन्छ भन्ने कुरा नै उहाँहरूलाई चाहिँ के अरे मलाई लाग्छ त्यति कुराको ज्ञान नभएको हो कि भनेर हामीले बुझ्न थाल्यौँ कि। यद्यपि हामीले उहाँहरूको अवमूल्यन गरेका छैनौँ, उहाँहरू माननीय जनताको मत पाउनु भएको छ, उहाँहरूलाई हामीले आदर गर्छौँ, तर पनि ती कारणहरूले हुन सक्छ पार्टीभित्रको चाहिँ के अरे मन माझ्ने कुरा, गुट व्यवस्थापन गर्ने कुरा, कार्यशैली र कार्य चाहिँ के अरे नीतिका कुराहरूमा तालमेल भएको छैन। पार्टी एकातर्फ हिँडिरहेको छ, सरकार अर्कोतर्फ हिँडिरहेको छ। मलाई लाग्छ दुर्घटनामा नपरे हुन्थ्यो भनेर नागरिकहरू कामना गरिरहेका छन्। अहिले मलाई लाग्छ ससाना मुद्दाहरू विवादहरू पनि सरकारले सुल्झाउन चाहिँ के व्यवस्थापन गर्न नसकिया हो कि भने जस्तो कुरा छ। स्वयं सुकुम्बासी समस्यामा सरकारले यति जल्दीबाजी गर्यो, यो एउटा कालान्तरमा र एउटा राष्ट्रपा भित्र लाग्ने एउटा दागको रूपमा, नबिटिने दागको रूपमा चाहिँ लागिरहेको छ। पाँच वर्ष थियो उहाँहरूसँग कम्फर्टेबल टाइम थियो, योजना नीति बनाएर गरेको भए हुन्थ्यो। ती नागरिकहरू ती देशका होइनन्, अहिले सबैले प्रश्न गरिरहेछन् के भूमि मान्छेहरू यो मुलुकमा अब बाँच्न नसक्ने हो भनेर चाहिँ के प्रश्न गरिरहेछन्। अब यी प्रश्नको उत्तर राष्ट्रपाको मूल नेतृत्वले
1: हजुर
0: कसरी दिन्छ त्यो अब हामीले त हेर्न बाँकी नै छ। भर्खर चाहिँ चार महिना करस भएको छ,
1: 1800 दिन हाराहारीको सरकार हो, तर यो तपाईँको 150 दिनको वरिपरि घुम्दैखेरि यसले बनाउन लागेको जग जब कमजोर हुन्छन् भने यी प्रश्नहरू उठ्नु स्वाभाविक छ। आज कोही खुसी देखिन्न, विद्यार्थी खुसी छैन, मजदूर खुसी छैन, कर्मचारी खुसी छैन, सुकुम्बासी खुसी छैन, विपक्षी दल खुसी नहुने नै अवस्था रह्यो, सहकारी पीड़ित भन्या छ, लघुवित्त पीड़ित भन्या छ। यति अभूतपूर्व जनमत सहितको यति शक्तिशाली दलको सरकारमा यो चाहिँ किन भइरहेछ त?
0: होइन, मैले भने हाम्रो समस्या कहाँ हो भन्ने कुरा समस्या पहिचान गर्नेतर्फ यो सरकार लागेन।
1: हजुर,
0: हाम्रो समस्या भनेको के हो भन्दाखेरि मान्छेले जीविकोपार्जन गर्न सकिरहेको छैनन्, उत्पादन भएको चिजले बजार पाइरहेको छैन, होइन?
1: हजुर,
0: अनि मलाई लाग्छ सबै क्षेत्रमा समस्याहरू छन्, किसान विद्यार्थीका समस्याहरू त्यत्तिकै छन्। अब सरकारले जसरी पहिला घोषणा गरेका थियो उसको वाचापत्रमा थियो, ती वाचापत्र अनुसार चाहिँ के अरे काम गर्ने सुर शैली पनि ल्याएन। एकैपटक संविधान समाजवाद उन्मुख लोकतन्त्रको चाहिँ के अरे संविधानभित्र नागरिकलाई शिक्षा र स्वास्थ्यमा कर पनि लगाएपछि जबकि ती कुराहरू नागरिकले निशुल्क पाउनुपर्छ राज्यबाट, सक्षम देशले सरकारले नागरिकहरूलाई यी कुराहरूको पहुँच दिनुपर्छ, सुनिश्चित गर्नुपर्छ नागरिकहरूप्रति। तर सरकार उल्टो कर लगाउने दिशामा हिँड्यो, पछि ठिकै छ आलोचना भएपछि यसलाई त घटायो, तर नागरिकहरूले धेरै अपेक्षा गरेका थिए कि। तर नागरिक नेपालीहरूको समाज पनि हामीले बुझ्नुपर्ने हुन्छ कि हाम्रो देशको अर्थतन्त्र कति ठूलो छ कति सानो छ भन्ने कुरा हामीले बुझिरहेको छैनौँ क्या।
1: हजुर,
0: हो, हाम्रो देशको अर्थतन्त्रले सबै कुरा धान्न सक्दैन, सबै कुरा जादुको छडी जस्तो विकास चमत्कार हुन सक्दैन। पार्टीहरूले चुनावको बेला भन्छन्, हरेक पार्टीले भनेका छन् र राष्ट्रपतिले पनि भनेको छ, जादुमय विकास भनेका छन् यिनीहरू, यो सम्भवै छैन। त्यसकारण देशभित्रको साधन स्रोत परिचालन गर्छु, सबै चाहिँ के अरे पक्षहरूलाई म मिलाउँछु, अनि संसदमा अरू आलोचना अथवा गर्ने पार्टीहरूलाई पनि म सुन्छु, विपक्षीहरूलाई पनि म सकभर चाहिँ के अरे यस्ता अन्तर्क्रिया संवादमा सहभागी गराउँछु। सरकार त्यो दिशामै छैन नि, हिजो तिमीहरू सबै गलत हौ, तिमीहरू सबै भ्रष्टाचारीहरू, तिमीहरूले मुलुकमा केही पनि गरेनौ, अब हामीले गरेको नयाँ हो भनेर चाहिँ के अरे जब हिँडिसकेपछि नागरिकहरूले पनि ल तिमीहरू नयाँ हो र सबै तिमीहरूले गरेको ठिक हुन्छ भने यो किन भएन त भनेर प्रश्न गर्नु स्वाभाविक हो। त्यसकारण सरकारको नियत ठिक होला भनेको मात्र हो, अहिले पनि त्यो पनि एउटा शंकाको लाभ दिइरहेको हो। करिब चार महिनाको अवधिमा नियत चाहिँ ठिक होला, तर कार्यदिशा कार्यशैली चाहिँ भएन। यदि सरकारले चाहिँ के रे राजनीतिक चाहिँ के रे वातावरण राम्रो बनाएन भने सरकार सफल हुनै सक्दैन। सरकारका सल्लाहकार ज्यूहरूले चाहिँ अथवा सरकारले जुन सल्लाहकारहरू नियुक्ति गरेका छ उहाँहरूलाई मलाई लाग्छ अझै पनि उहाँहरूमा परिपक्वता आएन कि विशेषज्ञ चाहिँ सल्लाहकारहरू हुनु भएन कि राजनीतिक चाहिँ के रे आयाममा चाहिँ के रे अन्तर्राष्ट्रिय आयामहरूमा सल्लाह दिने विज्ञहरू हुनु भएन कि भारतले जति बेला चाहिँ के रे हाम्रो पीएमलाई भ्रमणको निम्ति दिइरहेको थियो म भेट्दिन भन्नुभयो भन्ने समाचार आयो, अहिले आएर उहाँको सल्लाहकार चाहिँ के रे रातारात इन्डिया पुग्नुभयो भन्ने कुरा आयो, त्यो के कुरा हो क्या? अन्तर्राष्ट्रिय सम्बन्ध भने केटाकेटी खेले जस्तो हुँदैन, छिमेकीहरू फेर्न कहिले पनि सकिँदैन, मित्रहरू बदल्न सकिन्छ। हाम्रो भारत र चीनसँगको हाम्रो चाहिँ के रे घनिष्ठता, हाम्रो भू आयामिक सम्बन्ध, यो भौगोलिक सम्बन्ध, यसलाई चाहिँ बहुराजनीतिक सम्बन्धलाई मलाई लाग्छ परिभाषा गर्न यो सरकारले जानेन कि अन्तर्राष्ट्रिय लगानी नभित्राएसम्म त हाम्रा ठुल्ठुला मेगा प्रोजेक्टहरू सफल हुनै सक्दैनन्। अब यो उद्योगको विकास, पर्यटनको विकास, कृषि क्षेत्रको चाहिँ के अरे विविधीकरण र कृषि क्षेत्रको चाहिँ के अरे औद्योगिकरणको सम्भावना, यी कुराहरूलाई सरकारले मलाई लाग्छ अन्तर्राष्ट्रिय सहयोग जुटाउने तर्फ त लागेको पनि छैन।
1: अब यो सरकार एकातिर यो अवस्थामा छ, जो विश्वास खास गरी मत मार्फत जनताले दिएका थिए त्यो कता कता भरोसातिर परिणत नभएको जस्तो लाग्छ। विपक्षीहरू पनि त विश्वास आर्जन गर्ने ठाउँमा छैनन्, फेरि उनीहरू त बडो चकचक गरे जस्तो प्रदेशतिर फेरि त्यस्तो अवस्थामा पुगेका छन्, अनर्थै गर्न खोजे जस्तो।
0: समग्र पार्टीहरूको कुरा गर्नुहुन्छ भने विपक्षीको मूल्याङ्कन ठिक हो, सरकारको मूल्याङ्कन गर्नुहुन्छ भने यहाँ विपक्षीहरूको मलाई लाग्छ भूमिका कमजोर छ भनेर भन्न सक्दैनौ, किनभने पार्लियामेन्टमा उनीहरूले संसदप्रति जवाबदेही सरकार भएन, सरकार पारदर्शी भएन, सरकारले चाहिँ के अरे एकदम सुशासनको कुरा गर्छ तर सरकारले चाहिँ के अरे पद्धतिलाई आफै मानेको छैन भनेर विपक्षीले पार्लियामेन्टमा त अवरोध गरेको गरिछन् त, विपक्षीको धर्म हो, उनीहरूले आलोचना गरिरहेछन्। यो कुरा के हो भने समग्र राजनीतिलाई हेर्दाखेरि हिजको चाहिँ के अरे अवस्थाबाट केन्द्रीय सत्ता गुमाउनु परेका दलहरू अहिले पनि प्रदेशमा दुई वा दुई भन्दा बढी दलहरू मिलेर सत्ता चलाउन सक्ने अवस्थामा त छन् नि त, यिनीहरूकै प्रचण्ड छ, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यहाँ उपस्थिति छैन। अब प्रदेशमा पनि मलाई लाग्छ एमाले कांग्रेस माओवादी जस्ता दलहरू घरि दुई महिनामा एउटा पार्टी तीन महिनामा अर्को पार्टीको सरकार बनाउने, यिनीहरूले पनि रिजल्ट दिन नसक्ने हो भने त समग्र संसदीय व्यवस्था, संसदीय लोकतन्त्र, संसदीय गणतन्त्रमाथि प्रश्न उठिसक्यो। अहिले केन्द्रीय तहमा हामी राष्ट्रपाको कारणले चाहिँ के अरे सङ्कट, मुलुक सङ्कटतिर जाँदैछ कि भनिरहेका छौँ, तर प्रदेशको चरित्र हेर्ने हो भने त राष्ट्रपा फेल भएपछि पनि यी पार्टीहरू सफल हुन आउँछन् भन्ने अवस्था पनि रहेन। यिनीहरूको मुहार हेर्दाखेरि त यिनीहरू पनि कुनै बदलिएका छैनन्।
1: भनेपछि यिनीहरूले भदौ 23 र 24 चुनावी परिणाम र आज प्रदेशमा जे गर्न खोजिरहेछन् अब चुनाव आउन लाग्ने बेलामा यसले उनीहरूको औचित्य, प्रदेशहरूको औचित्यमाथि पनि प्रश्न खडा गरिदिँदैछन् आफै।
0: होइन हो, नारीहरू प्रदेशहरूको औचित्यमाथि प्रश्न गरिरहेछन् किनभने उहाँहरूको चाहिँ के अरे यो कार्यशैलीका कारणले,
1: हजुर,
0: यो कार्यशैली ठिक भएन, लोकतन्त्र अनुसारको कार्यशैली छैन। उनीहरू चाहिँ के सहमति गरेर कोलिसन गभर्मेन्ट चलाउन सक्ने सामर्थ्य राख्दैनन्, सहमतिको संस्कार निर्माण गर्न सक्दैनन् भने मान्नुहोस् यो देशबाट अब संसदीय व्यवस्था, दल सहितको चाहिँ के अरे लोकतन्त्र, खुला प्रतिस्पर्धा सहित यो हाम्रो चरित्रको चाहिँ के अरे व्यवस्था अब जनताबाट टाढा टाढा भाग्ने हो कि, जनताले नरुचाउने हुन् कि, अबको चाहिँ के अरे अवस्था त्यस्तैतिर इङ्गित गर्दैछ
1: है।
0: यस कारण दलहरू सच्चिनुको विकल्प छैन, केन्द्रमा राष्ट्रपा सच्चिनुपर्छ र अहिले प्रदेशहरूमा चाहिँ के अरे अरू दलहरूको जुन अरू मेजर दलहरू छन् उनीहरूको सरकार भएको हुनाले उहाँहरूले त ठूलो गल्ती गरिरहनु भएको छ।
1: अब एउटा तपाईँले यो कुरा भनिदिनुहोस् त, जस्तो करिब समय पनि सकेछ मसँग, जस्तो त्यो बेला काङ्ग्रेस र एमालेको सरकार हुँदा भदौ 23 र 24 अगाडिको दुई तिहाई फेल हुँदा के भयो, हामी साक्षी छौँ 23 र 24
0: हो,
1: त्यस पछाडिको अन्तरिम सरकार अनि यो चुनाव पछाडिको यो अभूतपूर्व जनमत सहितको रासोपाको सरकार, अब यो पनि असफल भयो भने के हुन्छ, के आउने हो,
0: यो पनि
1: के हो परिणाम?
0: हेर्नुहोस्, राजनीतिमा दुई र दुई जोड्दा चारै हुन्छ भन्ने छैन,
1: हजुर,
0: अब तर के हुन्छ भन्दाखेरि आजका घटनाक्रमहरूले भोलिको दिन कस्तो हुन्छ भनेर अनुमान चाहिँ गर्न सकिन्छ। आजको घटनाक्रमलाई विश्लेषण गर्दै के भन्न सकिन्छ भने लोकतन्त्रको लागि सुन्दर दिनहरू भविष्य छैन,
1: हजुर,
0: लोकतन्त्रको लागि दलहरूकै क्रियाकलापका कारण लोकतन्त्र गुम्ने खतरामा छ,
1: हजुर,
0: दलहरूले नै हो लोकतन्त्र टिकाउने हो भने आफ्नो उनीहरूले चाहिँ बानी व्यवहार राजनीतिक संस्कारमा आमूल परिवर्तन गर्नुपर्नेछ। आन्तरिक शुद्धिकरण भने आन्तरिक लोकतन्त्र हरेक पार्टीमा छैन, एकदम अपारदर्शी गतिविधि छन्, अपारदर्शी व्यवहारहरू छन्। मलाई लाग्छ नातावाद र कृपावादको जति चाहिँ विरोध गरे पनि पार्टीहरू घुमि फिरी चाहिँ नातावाद कृपावाद धनवादमा मौलाएका छन्। यसलाई उनीहरूले चाहिँ सुधार गरेनन् भने नेपाली जनताले सधैँ सधैँ भोको पेटले लोकतन्त्रका नाममा यी दलहरूको घाँटीमा माला लगाएर र्याली निकाल्दैन। होस् गर्नुहोला, ख्याल गर्नुहोला, हामीले ख्याल गर्नुपर्ने हुन्छ। लोकतन्त्र जोगाउने हो भने अब हामी बौद्धिक समूह नागरिक समूहहरू चाहिँ के अरे मलाई लाग्छ आलोचना गर्दै सडकमा आउने बेला भइसकेको छ। अब त्यो बेला मलाई लाग्छ धमिलो पानीमा कसले माछा मार्न सक्छ भन्ने कुरा त भन्न सकिन्न। अन्तर्राष्ट्रिय चाहिँ के अरे क्षेत्रहरू अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू पनि यस्तै अवस्था चाहिँ के अरे खोजेर बसिरहेका हुन्छन्। उनीहरूले कहाँबाट कसलाई स्वार्थमा कसलाई प्रयोग गर्छन् भन्ने भनेर भन्न सक्ने अवस्था छैन। तर समग्रमा यति चाहिँ भन्न सकिन्छ कि आजका दिनहरूले भोलिको चाहिँ सुनौलो लोकतन्त्रको चाहिँ परिकल्पना गर्न अब गाह्रो हुँदै गयो।
1: हस् डाक्टर साहब, यो महत्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद।
0: हस् हस्, यहाँलाई पनि धेरै धन्यवाद।
2: रेडियो पावर, घटना विषयको सशक्त संवाद।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात।

0: पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 कार्यालय ग्वालटार सिन्धुली।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-398, 0485-43-398।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
1: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: रामेछाप नगरपालिकाको अनुरोध:
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
8: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
0: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार
9: हजुरको रेडियो 102.1 मेगाहर्ज
10: पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार
11: यसको जवाब अनुमानमा होइन
10: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट
11: रेडियो कार्यक्रम पोषण संवाद PIN मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
10: सँगै CIN को फेसबुक पेज युट्युब र टिकटकमा पनि पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपीटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिरा बिरामीहरू मर्कामा
1: अस्पताल बन्द छ अब के गर्ने मान्छे मर्छ यसरी उपचार नभएपछि
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20 30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्युडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन् सुरक्षाका लागि राखिएका क्यामेराहरूको भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केही माथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटीका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत 1 महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
4: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा बारा रौतहट सर्लाही मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्वा जो यहाँ आएर बसिरहनु भएको छ बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
5: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहानै आएको हुँ तर अस्पताल बन्द छ।
1: अब के गर्ने मान्छे मर्छ यसरी उपचार नभएपछि त्यसैले उपचार हुनुपर्छ अस्पताल खुल्नुपर्छ गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25का 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन् सोमबार जिल्ला प्रशासन कार्यालय पर्साममा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन् नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई छोड्नुपर्छ फुङ समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो
1: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने
6: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ सिसिटिभी फुटेजमा गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले राख्छ फेरि काम गर्छ
1: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने
7: दुई तिनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएको छन् अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेकै अवस्था छ छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ
1: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ माधुरी महतो बीबीसी वीरगंज
0: अर्को विषय साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रो संवाददाता विक्रम निरौलालाई सोधेका छौं
2: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जस्तो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन् घटनाको छानबिन दोषीलाई कारवाही उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन् अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्
0: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ के गर्दैछ समितिले त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्
2: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ
0: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन् खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको
2: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ त्यसकारण यहाँ विभिन्न राजनीतिक दल नागरिक समाज विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन् मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ सबैलाई आग्रह गरिरहेका छौँ यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियाल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेछ।
0: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड़ मार्फत कुनै पनि समस्या असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एक विषय संक्षेपमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री भालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय। जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा शपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित इयोन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ बिनिता दाहालबाट।
3: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा शपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हर दिन रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 ले दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल विकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
7: ए त्यसो भए जोगिन के गर्ने त
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
8: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाउ
9: नेपाल सरकार विज्ञापन बोर्ड
2: देव पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायौ
10: हेर न तोसीमा हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने
3: हजुर तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ सावधान उस्तै देखिने स्पियर पार्ट होइन पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन् बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30 048-590-530 एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप
11: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
10: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
11: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
10: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
10: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
10: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
10: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो। तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ CM मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692065998।
0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
11: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 98 44 01 21 369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाक एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। स्वास्थ्य कर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरिका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राम सहित चिकित्सक तथा स्वास्थ्य कर्मीहरूमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको संघले बताएको छ। यो घटनापछि दोषीलाई पक्राउ गरेर कानून अनुसार कार्यवाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्य कर्मीले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकहरूको स्वास्थ्य उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। यस्तै चिकित्सकमाथि आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज आह्वान गरेको देशव्यापी विरोधको कार्यक्रमको असर रामेछापमा भने परेन। जिल्ला अस्पताल रामेछाप र मन्थली नगर अस्पतालले बिहानैदेखि पूर्ववत सेवा सञ्चालन गरेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको मृत्यु र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परेर 3 जनाको मृत्यु भएको छ। त्यसो अवधिमा सर्पदंशको 12, पहिरोका 12, आगलागीको 7, भारी वर्षाको 6, जनावर आक्रमणको 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना भएको छ। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 घाइते भएका छन्। विपदको घटनाबाट अनुमानित रू 1,22,45,000 मूल्य बराबरको क्षति भएको छ। यसैगरी देशभरि 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। असार मसान्तसम्म सरकारले लगानी 9,65,80,76,64,000 रूपियाँ पुगेको छ। सरकारले गरेको लगानी मध्ये शेयर लगानीतर्फ 4,10,55,41,00,000 रूपियाँ रहेको छ भने ऋण लगानीतर्फ 5,55,25,35,00,000 रूपियाँ लगानी पुगेको छ। सरकारले गत आर्थिक वर्ष 2082-83 34,92,71,96,000 रूपियाँ लगानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यस्तै सरकारले गत आर्थिक वर्षमा लगानीबाट 56,20,24,49,000 रूपियाँ आमदानी गरेको छ, जसमा लाभांशबाट प्राप्त आमदानी 50,92,95,41,000 रूपियाँ बराबर रहेको छ। नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आधिकारिकता विवाद सम्बन्धी दोस्रो पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा पेश गरेको छ। कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतबाट यसअघि भएको फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गराउनु भएको छ। खड्काले आज पुनरावलोकन निवेदन दर्ता गराएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। यसअघि पूर्व सभापति शेरबहादुर देवाको तर्फबाट पनि पुनरावलोकन निवेदन दर्ता भएको थियो। सर्वोच्च अदालतले गत वैशाख 4 गते सभापति गगन कुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई कांग्रेसको आधिकारिकता मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्चको फैसला विरूद्ध पूर्व कार्यवाहक सभापति खड्का सहितले पुनरावलोकन निवेदन दिएका हुन्। यो विवाद दोस्रो पटक अदालत प्रवेश गरेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधन भएको छ। वरिष्ठ नेता श्रेष्ठको ललितपुरको अल्का अस्पतालमा उपचारको क्रममा आज निधन भएको कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ। पूर्व उपसभापति समेत रहेका नेता श्रेष्ठले पछिल्लो समय पेटको क्यान्सरबाट स्वास्थ्य गम्भीर बनेको थियो। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि बिहान सानेपा स्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ढाकिने भएको छ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। 83 वर्षीय श्रेष्ठ पूर्व मन्त्री पनि हुन्। उप प्रधानमन्त्री समेत बनेका उनी शिक्षा वन तथा भू संरक्षण उद्योग र भौतिक योजना तथा निर्माण मन्त्री पनि बनेका थिए। नेपाली कांग्रेसले भोलि का लागि केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ। वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक आह्वान गरिएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। श्रेष्ठको उपचारको क्रममा आज निधन भएको हो। दुलालका अनुसार आकस्मिक बैठक भोलि बिहान 8:30 केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि बिहान 9:00 11:00 पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनैतिक समीकरण अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझ्नुभएको छ। लुम्बिनीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, सामाजिक विकास मन्त्री जन्मजय तिमसिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार थिए। कांग्रेस सरकारबाट बाहिरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेकपाको संयुक्त सरकार गठनको तयारी अघि बढ़ेको छ। दुवै दलका शीर्ष नेतृत्वबीच नयाँ मन्त्रीहरूको नियुक्ति, मन्त्रालयको बाँडफाँड तथा सरकार गठनको विषयमा छलफल भइरहेको बताइएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै 1 महिना बित्नै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाड़ा नघटाउँदा सर्वसाधारण मार्कामा परेका छन्। नेपाल आयल निगमले गत असार 17 मध्यरातीदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो र बागमती प्रदेश सरकार मार्फत उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म पनि भाड़ा समायोजन गरेको छैन। अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाड़ा घटे पनि प्रदेशभित्र चल्ने सवारी साधन र काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाड़ा घटेको छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाड़ा समायोजन गरे पनि प्रदेश सरकारले आफ्नो प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाड़ा समायोजन नगरेको गुनासो गर्नुभएको छ। एक वर्षको अवधिमा कम्बोडियाबाट 400 नेपालीको उद्धार गरिएको छ। मानव भेषविखन अनुसन्धान ब्यूरोका अनुसार एक वर्षको अवधिमा 400 नेपालीको उद्धार गरिएको छ। आर्थिक वर्ष 2082-83 382 पुरूष र 18 महिला गरी 400 नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको ब्यूरोका एसएसपी नकुल पोखरेलले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 14 नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएकोमा गत आर्थिक वर्ष तस्करीको दर वात्तै बढ़ेको छ। मानव तस्करले विभिन्न प्रलोभन देखाएर नेपालीहरूलाई कम्बोडिया लगेर साइबर दासको रूपमा अवैध गतिविधिमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ। हवस् त, राति 10 हजुरको मुख्यमुखी समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 हजुरको समाचारमा हुने नै छ। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभरात्री।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
7: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस् मुहान जोगाउ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिक्षा प्रेमीका लागि नमूना सूर्योदय मावि शीर्षकको शुभ समाचार।
2: सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा नवीन र अनुकरणीय कार्यक्रम सञ्चालन गरिरहेको छ। इलामको सूर्योदय नगरको शैक्षिक गतिविधि अवलोकन गर्न देशका विभिन्न स्थानीय तहबाट जनप्रतिनिधि आउने गरेका छन्। नगरले सामुदायिक र संस्थागत विद्यालय बीचको दूरी घटाउँदै देश समाजका लागि योग्य नागरिक उत्पादन गर्न अभिभावक हाजिरीदेखि बाल बचत कार्यक्रम कार्यान्वयन गरेको छ। यसले संस्थागत विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढ़ाएको छ भने अभिभावकले समेत अनुगमन गर्न थालेका छन्। नगरले करफोक शिक्षा मन्दिरलाई 6,31,00,000 रूपियाँ लगानी सहित पालिका स्तरको नमूना विद्यालय र कृषि नवप्रवर्तन केन्द्रका रूपमा विकास गरेको छ। यस अन्तर्गत यहाँ बाली विज्ञान प्राविधिक धारको पढ़ाईदेखि सुस्थ श्रवण स्रोत कक्षा समेत सञ्चालन भइरहेको छ। स्कूलमा आधुनिक खेती प्रणालीको टनेल र शीत भण्डार स्थापना गरिएको छ। घरको कोठामै बसेर मोबाइल एप मार्फत सेमी अटोमेटेड टनेल भित्रका बाली नालीमा सिंचाई गर्न तापक्रम मिलाउन सकिने व्यवस्था समेत गरिएको छ। करफोकमा विद्यार्थी सिकाइका लागि स्कूलमै गढ़ेउले मल उत्पादन, बाली विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला, सबै कक्षा कोठामा इन्टरएक्टिभ प्यानल बोर्ड र सीसी क्यामेरा व्यवस्थापन गरिएको छ। प्रधानाध्यापक गणेश निरौला शैक्षिक भौतिक प्राविधिक विभिन्न हिसाबले विद्यालयलाई आकर्षणको केन्द्र बनाउन प्रयास भइरहेको बताउनुहुन्छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सुनसरीको देवानगंजमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु र प्रहरी सहित 22 जना घाइते भएपछि विकसित हिंसात्मक घटनाबारे सुनसरी अझै अशान्त रहेको छ। मंगलबार साँझ फेरि दुवै पक्ष घरेलु हतियार सहित आक्रमण प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले 2 घण्टापछि स्थिति नियन्त्रणमा लिएका छन्। घटनापछि जिल्ला प्रशासनले कर्फ्यू जारी गर्दै लागू हुने क्षेत्र विस्तार गरेको छ। सुनसरी घटनालाई लिएर सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन, राजनैतिक दल, नागरिक आन्दोलन, प्रेस काउन्सिल लगायतले सर्वपक्षीय रूपमा संयमता अपनाउन र सद्भाव कायम गर्न अपील गरेका छन्। सत्तारूढ़ राष्ट्रपाले यस विषयमा छलफल गर्न आजका लागि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा संसदमा रहेका राजनैतिक दल लगायत उपेन्द्र यादव र महन्त ठाकुरको जसपा नेपाल, सिके राउतको जनमत पार्टीलाई पनि आमन्त्रण गरिएको छ। सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले आफै फोन गरेर पनि नेताहरूलाई आमन्त्रण गर्नुभएको छ। राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले भन्नुभयो, अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपील आवश्यकता बोध भएकाले सर्वदलीय छलफलका लागि बोलाइएको हो। यसै गरी सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको छ। सुनसरी अझै अशान्त, संयमता अपनाउन सर्वपक्ष अपील, कान्तिपुरले खबर छापेको छ।
2: सरकारले हड़ताल गर्न निषेध गरेका 25 अत्यावश्यक सेवामा अस्पताल पनि पर्छ, तर हड़ताल गर्न निषेध गरिएको अस्पतालकी सेवा लगभग ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिए। बिरामीको उपचारमा जुट्नु पर्ने चिकित्सकहरू आन्दोलित हुँदा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा उनीहरूले मंगलबार इमर्जेन्सी बाहेक सबै अस्पतालमा ओपीडी सेवा ठप्प पारेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सरकारी निजी र गैर सरकारी अस्पतालमा आकस्मिक बाहेकका ओपीडी सेवा बन्द गरिएपछि बिरामी मर्कामा परेका हुन्। मन्त्रालयकै निर्देशन पालना भएन। यसअघि मंगलबार बिहानै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य जस्तो संवेदनशील सेवालाई बन्द नगर्न निर्देशन दिएको थियो, तर मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरे पनि अस्पताल र चिकित्सकहरूले त्यसको अवज्ञा गरेका छन्। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाएको थियो। नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्य कर्मीले सुरक्षित सम्मानजनक र भयमुक्त वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको मन्त्रालयको भनाइ थियो। सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी, स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। यता वीरगंजको नारायणी अस्पतालमा 68 जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबारदेखि आकस्मिक उपचार सेवा समेत ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन्। अस्पताल निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्तरञ्जन शाहका अनुसार अस्पतालमा कार्यरत सरकारी र विकास समितितर्फका गरी 90 जना चिकित्सकमध्ये 68 जना चिकित्सकले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाएका हुन्। नेपाली कंग्रेसका सभापति गगन थापाले भन्नुभएको छ, कार्यस्थलमै स्वास्थ्यकर्मी भौतिक आक्रमणमा पर्नु सभ्य समाजमा स्वीकार्य हुँदैन। ओपीडी बन्द हुँदा बिरामीको बिजोग, अत्यावश्यक सेवा नै ठप्प पारेर चिकित्सकको आन्दोलन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ, पदाधिकारी मनोनयनमै सक शीर्षकमा राष्ट्रपाको खबर। महाधिवेशन सकिएको एक महिनापछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ। चमती स्थित पार्टी कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समीक्षासँगै पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने कार्यसूची छ, तर सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच मनोनितको भागभन्दा नमिल्दा बैठक ढिलो भएको हो। वरिष्ठ नेता शाहले आफ्नो भागमा परेका उपसभापति र महामन्त्रीको नाम मंगलबारसम्म टुंग्याएका छैनन्। केन्द्रीय समितिमा मनोनित हुने पदाधिकारी र केन्द्रीय सदस्यको नाममा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच केही असहमति रहेको देखिन्छ। राष्ट्रपा र बालेन शाह समूहबीच पार्टी एकता हुँदा नै पार्टी लामिछानेले चलाउने र सरकार शाहले चलाउने सहमति थियो। त्यसमा एकअर्काले हस्तक्षेप नगर्ने भद्र सहमति भए पनि पछिल्लो समय दुवैले हस्तक्षेप बढ़ाएपछि संशय पैदा भएको छ, तर पार्टीको प्रथम महाधिवेशनमै सभापति लामिछाने र बालेन बीच खुलेर भागभन्दा भए। त्यसअघि नै सरकारमा समेत रविले आफ्नो पक्षका सांसदहरूलाई मन्त्री बनाएर पठाएका थिए। पार्टीको महाधिवेशनमा बालेन समूहका सुधन गुरूङ, भूपदेव शाह, सुनिल लम्साल सहितका नेताहरू मनोनित कोटामा बस्ने सहमति गरेर सभापति लामिछाने समूहकै नेताहरू बीच मात्र प्रतिस्पर्धा भएको थियो। महाधिवेशनमा पदाधिकारी सर्वसम्मतिमा चुन्नुपर्ने बालेन पक्षले इच्छा भए पनि रवि समूहका नेताहरूले लोकतान्त्रिक प्रक्रियालाई रोजेको बताएका थिए। सभापति लामिछाने र वरिष्ठ नेता शाह टीम बीच महाधिवेशन यता बढ़ेको अविश्वास र आन्तरिक शक्ति संघर्षका कारण केन्द्रीय समिति र पदाधिकारी चयन प्रक्रिया अझै अनिर्णित बनेको छ।
2: आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालको विकास साझेदार तथा हरेक वर्ष अरबौं रूपियाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओहरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यहाँका गैर सरकारी संस्था एनजीओ छनौट गर्दा बिचौलिया हावी भएको पाइएको छ। आईएनजीओहरूले नेपालमा सोझै आफ्ना कार्यक्रम कार्यान्वयन गर्न पाउँदैनन्। कार्यक्रम साझेदारी गर्न स्थानीय गैर सरकारी संस्था छनौट गर्नुपर्ने कार्यविधि छ। कार्यविधिको यही व्यवस्था अन्तर्गत आईएनजीओले एनजीओ छनौट गरी लक्षित क्षेत्रमा उनीहरू मार्फत लगानी खर्च गर्दछन् तर एनजीओ छनौटमै अनियमितता तथा बिचौलिया हावी हुने गरेको पाइएको छ। समाज कल्याण परिषदका केही कर्मचारी र अन्य व्यक्तिले बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो। परिषदका पूर्व उपाध्यक्ष नन्दलाल माझीले एनजीओ छनौटमा बिचौलिया हावी हुने गरेको आफूले पनि महसुस गरेको बताए। आईएनजीओहरूले एनजीओ छनौट गर्दा कतिपय अवस्थामा बिचौलिया हावी हुने गरेको मैले पनि पाए। यसमा अनुगमन र नियमन जरूरी छ, माझीले भने। बिचौलिया हावी हुँदा जुन प्रयोजनका लागि पैसा आएको हो त्यसको सही सदुपयोग नहुन सक्छ, उनले भने। स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न एनजीओ छनौट गर्दा आईएनजीओहरूले शुरूमा गोर्खापत्रमा आशयको सूचना निकाल्छन्। आशयको सूचनामै कुन कुन एनजीओहरूलाई साझेदारी बनाउने हो तिनीलाई सजिलो हुने गरी मापदण्ड बनाइएको हुन्छ, परिषदका एक कर्मचारीले भने। एउटा आईएनजीओले कम्तीमा एउटा एनजीओलाई साझेदारीका रूपमा राख्नुपर्ने हुन्छ। धेरै जिल्लामा कार्यक्रम लागू गरेमा जिल्ला अनुसार बढ़ीमा 10-15 एनजीओलाई साझेदारी राख्न सकिने व्यवस्था पनि कार्यविधिमा छ। आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 79 वर्षको उमेरमा निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा मंगलबार दिउँसो उहाँको निधन भएको हो। श्रेष्ठको शव आज बुधबार बिहान 9 बजेदेखि 11 बजेसम्म कंग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने जनाइएको छ। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। यस्तै कंग्रेसले आज बिहान 8:30 केन्द्रीय कार्य समितिको आकस्मिक बैठक पनि बोलाएको दुलालले जानकारी दिनुभएको छ। श्रेष्ठको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल सहित विभिन्न नेताहरूले दुःख प्रकट गरेका छन्। कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन हिमालय टाइम्सले खबर छापेको छ।
2: बगिरह्यो सब बगेन कुरीती शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सुदूरपश्चिमका पहाड़ी गाउँ वैदेशिक रोजगार र बसाई सराईले रित्तिन थालेपछि मलामी समेत नपाइने अवस्था बनेको छ। शव जलाउन मलामीको कमी भएपछि खाल्डो खनेर गाडिएको शव खोलाले बगाएको छ। खोलाले बगाएको शव 4 दिनपछि पुनः गाडिएको छ। बैतडीको पाटन नगरपालिका 5 सिमपानीको दलित बस्तीको 66 वर्षीय लालमती कोलीको साउन 5 गते मृत्यु हुँदा शव बोक्ने र दाउरा खोज्ने मानिस नहुँदा खोला किनारमा गाडिएको थियो। उक्त शव 4 दिनपछि साउन 9 गते खोलाले बगाएपछि पुनः खाल्डो खनेर अर्कै ठाउँमा पुरिएको छ। 5 वर्ष अघि श्रीमान गुमाएकी लालमतीको साउन 5 गते बिहान 10:30 बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले लालमतीको शव साउन 9 गते फेला परेको बताउनुभयो। शव लालमतीकै पुष्टि भएपछि परिवारको जिम्मा लगाएको उहाँले बताउनुभयो।

0: asama tu account open activate any karobar sachile sanga busy life easy banau dai harek din global smart plus life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. NCA ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
6: अब भित्री पृष्ठका खबर. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्त पठाएको छ. भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबारको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्त पठाइसकेको जानकारी दिएका हुन्. उनले भ्रमणको मितिबारे भने खुलाएनन्. प्रधानमन्त्री शाहले 13 चैतमा पदभार ग्रहण गरे लगतै भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई सन्देश मार्फत नै भारत भ्रमणको समेत निम्त दिएका थिए.
7: नेकपा एमालेसँगको 2 वर्ष अघिको सत्ता सहकार्य तोड्दै नेपाली कंग्रेस लुम्बिनी प्रदेशबाट बाहिरिएको छ. कंग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ. कंग्रेस सचेतक धनलक्ष्मी श्रेष्ठ सहित केही मन्त्री उपस्थित भएर मंगलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएका छन्. कंग्रेसका मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री आचार्यले स्वीकृत गरिसकेका छन्. यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त भएका छन्. प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा 168(2) बमोजिम मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्. शाहीले नेकपाका 14 र एमालेका 9 गरी 23 प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दावी पेश गरेका थिए.
6: सरकारले 10 सचिव सहित करिब 1800 बढ़ी दरबन्दी कटौती गर्ने भएको छ. सरकारले कर्मचारी तन्त्रलाई चुस्त बनाउने भन्दै सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गराएको थियो. सोही सर्वेक्षणका आधारमा सरकारले दरबन्दी कटौती गर्न थालेको हो. 30 वैशाखको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय कायम गर्ने घोषणा गरेको थियो. मन्त्रालय संख्या घटेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 12 जेठमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गर्न समेत निर्देशन दिएको थियो.
7: उद्योगी व्यवसायको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क स्थापना गरिने भएको छ. व्यवसायका जायज विषयलाई सम्बन्धित मन्त्रालय विभाग र निकायसँग तत्काल समन्वय गरी समाधान गर्न यस्तो संयन्त्र निर्माण गर्न लागिएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनुभयो. मन्त्रालयमा मंगलबार उद्योगी व्यवसायहरूसँग छलफल गर्दै उहाँले उक्त संयन्त्रले व्यवसायीका समस्या समाधानलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो. अब फाइल थन्किने होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्य संस्कृतिको विकास गरिनेछ उहाँले भन्नुभयो.
6: नेपालको वन व्यवस्थापन क्रमशः डिजिटल प्रविधिमा जान थालेको छ. जीपीएस, जीआईएस, मोबाइल एप, रेन्ज फाउण्डर र विशेष सफ्टवेयरको प्रयोग मार्फत प्रत्येक रूखको डिजिटल अभिलेख राख्ने प्रणाली विस्तार भएसँगै वन व्यवस्थापन थप वैज्ञानिक, पारदर्शी र प्रभावकारी बन्दै गएको छ. वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत लागू गरिएको वन सम्वर्धन प्रणालीमा 15 सेन्टिमिटर वा सोभन्दा बढ़ी व्यास भएका सबै रूखको स्थान जीपीएसबाट निर्धारण गरी रूखको प्रजाति, व्यास, उचाई, स्वास्थ्य अवस्था र व्यवस्थापन सम्बन्धी विवरण डिजिटल प्रणालीमा अभिलेख गर्ने गरिएको छ.
7: नेपाल सरकारको सहकार्यमा गैर आवासीय नेपाली संघ एनआरएनएले आयोजना गर्न लागेको 4th विश्व नेपाली ज्ञान सम्मेलन 2027 तयारीका सम्बन्धमा एनआरएनएले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणा पत्र प्रस्तुत गरेको छ. प्रतिनिधिमण्डलमा एनआरएनए उपाध्यक्ष तथा गैर आवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिको संयोजक रुजिना प्रधान राई, उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण रूपान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको सहभागिता रहेको थियो। सो अवसरमा उपाध्यक्ष तथा सिप ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डाक्टर ज्ञानेन्द्र रेग्मीले सम्मेलनको उद्देश्य विश्वभर रहेका नेपाली विज्ञ वैज्ञानिक अनुसन्धानकर्ता प्राविधिक उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान सिप प्रविधि तथा अनुभवलाई नेपाल सरकारका राष्ट्रिय प्राथमिकतामा परेका विकास कार्यक्रमसँग केन्द्रित गर्दै नेपालको विकास तथा समृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्ने योजनाबारे जानकारी गराउनुभयो।
6: नेपाल भारत जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिक उत्सवका अवसरमा नेपालमा व्यापार तथा लगानी मेला हुने भएको छ। नेपाल एओटीएस एलुमनाई सोसाइटी र नेपाल चेम्बर अफ कमर्सको